दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। दशैं नजिकैसँगै काठमाडौँ उपत्यकामा खसीपोकाको माग बढ़न थालेको छ। चाडपर्वलाई लक्षित गर्दै उपत्यका बाहिरका जिल्लाबाट खसीपोका भित्रिने क्रम जारी रहे पनि बाढ़ी पहिरो र राजमार्गको अवरोधले ढुवानीमा कठिनाई थपेको छ।
3: दशैं तिहार र छठ लगायतका चाडपर्वका समयमा हुन सक्ने कृत्रिम अभाव, ठकी र अस्वाभाविक मूल्य वृद्धि रोक्न सरकारले बजार अनुगमन तीव्र बनाएको छ। उपभोक्तालाई सहज रूपमा उपभोग्य वस्तु उपलब्ध गराउने र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउने उद्देश्यले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढ़ाएको छ।
2: पछिल्लो 14 महिनाको अवधिमा कोशी प्रदेशभर 1,016 जनामा डेंगी संक्रमण पुष्टि भएको छ। आर्थिक वर्ष 2082-83 सँगै चालू आर्थिक वर्षको साउन तथा भदौ महिनामा कोशी प्रदेशका जिल्ला मध्ये सबैभन्दा बढ़ी सुनसरीमा 231 जनामा डेंगी संक्रमण भएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ।
3: बन्दीपुर केवल कार एण्ड टूरिज्म लिमिटेडको ब्राण्ड बन्दीपुर यहाँले दशैं तिहारको पर्वको विदाको अवसर पारेर बन्दीपुर फेस्ट आयोजना गर्ने घोषणा गरेको छ। तनहुँको डुम्रे स्थित बन्दीपुर केवल कारको लोअर स्टेशनमा सञ्चालन हुने यस महोत्सवमा मौलिक स्थानीय परिकार, सांस्कृतिक कार्यक्रम, साहसिक गतिविधि तथा पारिवारिक मनोरञ्जनका विभिन्न आकर्षणहरू समावेश गरिएका छन्।
2: रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावित 1,050 जना अझै होल्डिङ सेन्टरमा रहेको गृह मन्त्रालयले जनाएको छ। प्रभावित नागरिकका लागि अस्थायी आवास निर्माण तथा पुनर्स्थापनाको काम अघि बढ़ाइएको र होल्डिङ सेन्टरमा रहेका नागरिकलाई पहिलो प्राथमिकतामा राखिएको मन्त्रालयले स्पष्ट पारेको छ।
3: सरकारले पूर्वाधार विकासका लागि लगानी बढ़ाउन 1 खर्ब रूपियाँ अधिकृत पूँजी भएको पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव गरेको छ। संघीय शासन प्रणाली अनुसार पूर्वाधार विकास सम्बन्धी कानूनी व्यवस्था परिमार्जन, वैकल्पिक वित्तीय स्रोत परिचालन तथा शहरी पूर्वाधारमा दीर्घकालीन लगानी विस्तार गर्ने उद्देश्यले सरकारले कोष बनाउन लागेको हो।
2: नेपाल दूरसंचार प्राधिकरणले स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै 14 इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जनही 50,000 रूपियाँ जरिवाना गरेको छ। प्राधिकरणले अनुमति पत्रका शर्त विपरीत काम गरेको निरीक्षण तथा जाँचबुझबाट पुष्टि भएको निष्कर्ष निकाल्दै दूरसंचार ऐन 2053 दफा 47(1) बमोजिम कार्यवाही गरेको हो।
3: अब शेयर बजार। मंगलबार शेयर बजार सामान्य अंकले बढ़ेको छ। मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से बन्द हुँदा 4.12 अंकले बढ़ेर बन्द भएको। मंगलबार नेप्से 0.15% बढ़ेर 2,599.93 पुगेको छ। मंगलबार नेप्से बढ़दा 4,73 करोड़ रूपियाँ बराबरको 1,35,00,00 किता शेयर कारोबार भएको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो, डिश हो खुशीको कनेक्शन।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%,
2: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: चाड पर्वमा सिजीका साना घर आयसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रूसले इरानलाई कुनै सहयोग गरे जस्तो आफूलाई नलागेको बताएका छन्। उनले सोमबार राति सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत इरानलाई सघाउँदा चीन र रूसले धेरै गुमाउनु पर्ने दावी गरे। उनीहरूले सहयोग गरे पनि त्यो एकदमै न्यून तहमा हुनुपर्छ, तर मलाई लाग्छ उनीहरूले पटक्कै गरेका छैनन्। गत फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेका थिए।
3: अब खेल खबर। ब्याटिङ सँगै बलिङमा पनि उत्कृष्ट साथ पाउँदा नेपाली ओमानमा जारी आईसीसी विश्वकप लिग टूको श्रृंखलामा लगातार दोस्रो जित रचेको छ। यसअघि नै लिग टूको शीर्ष चार होरबाट बाहिरिसकेको नेपालले मंगलबार घरेलु टोली ओमानमाथि 113 रनको रबाथिलो जित रचेको हो। नेपालको जितमा करण केसीले अलराउण्डर प्रदर्शन गरे र म्यान अफ द म्याच पनि भए। आक्रामक ब्याटिङ र प्रभावशाली बलिङ मार्फत करणले उत्कृष्ट फिनिशर र अलराउण्डरका रूपमा आफूलाई प्रमाणित गरेका छन।
2: अब विचार विश्लेषणको पालो। आस्था र उल्लासको अनुपम उत्सव शीर्षकमा कृष्ण भूषालको विचार हिमालय टाइम्समा छापिएको छ। नवरात्रीको शक्ति साधनादेखि विजयादशमीको विजयोल्लास र कुजाग्रत पूर्णिमाको शरद सौन्दर्यसम्म फैलिएको दशैं आस्था र उल्लासको अनुपम संगम हो। यो पर्वले केवल देवी देवताको विजय स्मरण गराउँदैन, बरू हरेक मानिसभित्र विद्यमान लोभ मोह अहंकार र अन्याय जस्ता आसुरी प्रवृत्तिमाथि विवेक सद्भाव करूणा र सत्यको विजय हुनुपर्ने शाश्वत सन्देश पनि दिन्छ। दशैं नेपाली समाजको जीवन्त सांस्कृतिक धरोहर पारिवारिक पुनर्मिलनको उत्सवको प्रतीक पनि बनेको छ।
3: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

बानी बैसै फुलेको भन्छन् सबैले राम्रो फुल फुलेको भन्दानी बैसै फुलेको। नमस्कार, म गायक तथा संगीतकार सुरेन्द्र।

0: आर्थिक समृद्धि र समाज रूपान्तरणका लागि अरुण उपत्यका भित्रको फरक आवाज पाखरीवास एफएम 104 MHz सधैँ सुन्नु।
1: पाखरीवास एफएम समय सूचना। यो पाखरीवास एफएम को समय हो, अहिले बिहान 6 बजे।
2: कार्यवाही संघीय सरकारको कार्यशैलीप्रति मुख्यमन्त्रीहरू असन्तुष्ट। देशभरका अदालतमा 132 न्यायाधीश दरबन्दी थप्ने तयारी।
3: भोटे कोशी बाढीपछि रसुवाको केही विद्यालय ललितपुरबाट सञ्चालन। कोशीमा डेंगीबाट 1000 भन्दा बढ़ी प्रभावित। सल्यानमा झण्डै 900 स्क्रब टाइफसको संक्रमण।
2: अमेरिकाद्वारा रूसी डिजेलमाथिको प्रतिबन्ध खुकुलो बनाइएको घोषणा। विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपर्ने यूको दावी। फ्रान्समा विद्यार्थी आन्दोलन चर्किँदै।
3: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपालको लगातार दोस्रो जीत। शनिबार क्यानाडासँग खेल्ने। नेपालमा पहिलो पटक व्हील चेयर रग्बी विकास प्रशिक्षण शुरू।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: साझा खबरको सबैभन्दा शुरूमा संघीय सरकारको कार्यशैली प्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएको प्रसंग।
2: संघीय सरकारको कार्यशैलीप्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएका छन्। कोशी सरकारको आयोजनामा हिजोदेखि विराटनगरमा शुरू भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा उनीहरूले संविधानले दिएको अधिकार हस्तान्तरण गरेर प्रयोग गर्न नदिने, अधिकार बाँडफाँडका लागि आवश्यक कानून नबनाउने र काम गर्न स्रोत साधन पनि नदिने तर प्रदेशहरूले काम गर्न सकेनन् भनेर प्रदेश संरचनामाथि प्रश्न उठाएको भन्दै आक्रोश पोखे। मुख्यमन्त्रीहरूले संघीय सरकारले अधिकार हस्तान्तरण गर्न ढिलाइ गरे कै कारण संहिताप्रति घृणता बढ़िरहेको समेत आरोप लगाएका छन्। संहिताको प्रभावकारी कार्यान्वयनमा संघीय सरकारको केन्द्रीकृत सोच नै मुख्य बाधक भएको उनीहरूको भनाइ छ। कर्णाली, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका मुख्यमन्त्रीहरूले सम्मेलनको संयुक्त रूपमा उद्घाटन समेत गरेका थिए। प्रदेश बिनाको संघीयता कल्पना पनि गर्न सकिँदैन। समृद्धिका लागि प्रदेश सरकारहरू बलियो बन्न जरूरी रहेको समेत सन्देश दिइएको छ। संघीय सरकारले संविधानमा सुनिश्चित भइसकेका एकल र साझा अधिकारहरू 9 वर्ष लागिसक्दा पनि अझै हस्तान्तरण नगर्दा प्रदेश सरकारहरूले जनादेश जनअपेक्षा अनुसार सेवा प्रवाह गर्न नसकेको समेत मुख्यमन्त्रीहरूको गुनासो छ। उनीहरूले एकल अधिकारका रूपमा रहेका प्रहरी अझै हस्तान्तरण नभएको र संघले कानून नबनाउँदा शिक्षा, स्वास्थ्य, निजामती, कर्मचारी, वन लगायतका कैयौं ऐन समेत कार्यान्वयन हुन नसकेको उनीहरूको भनाइ छ। संघकै कारण अझै प्रदेशहरू स्रोतको सीमितताले गर्दा संघको अनुदानमा पर निर्भर हुनुपर्ने बाध्यता समेत रहेको उनीहरूको भनाइ थियो। तर संघीय सरकार वित्तीय संघीयता कार्यान्वयन गराउन अझै उदासीन रहेको उनीहरूले आरोप समेत लगाएका छन्। कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन संघीय सरकारसँग गुनासो पोखेर आरोप लगाउन नभई संविधानले सुनिश्चित गरेको अधिकार लिने सातवटै प्रदेशको साझा धारणा भएको समेत कार्यक्रममा बताउनु भएको थियो। उहाँले संहिताका लागि संविधानलाई सधैँ कलर ब्यान्डिङ बनाएर राखिरहन नहुने समेत भन्दै उहाँले अधिकार हस्तान्तरण नभएमा मात्रै आत्मनिर्भर बन्न साझा धारणा बनाएर अगाडि बढ्ने समेत बताउनु भएको छ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले पोखरामा भएको मुख्यमन्त्री बैठकले बुझाएका 17 बुँदे साझा धारणाहरूमा अहिलेसम्म एउटा पनि कार्यान्वयन नभए भएको भन्दै संघीय सरकार संघीयता कार्यान्वयनमा पूर्ण उदासीन रहेको समेत आरोप लगाउनु भएको थियो। लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले दिएका अधिकार समेत संघले हस्तान्तरण नगरेको र वित्तीय तथा प्रशासनिक अधिकारलाई समेत संकुचित बनाएको बताउनु भएको छ। मधेसका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले अधिकार वित्तीय स्रोत र प्रशासनिक संरचना उपलब्ध गराए मात्रै प्रदेशहरू बीचमा प्रभावकारी काम अगाडि बढ़न सक्ने समेत धारणा राख्नुभयो। कर्णालीका मुख्यमन्त्री मंगल बहादुर साईले संहिताबारे फैलाइएका भ्रम चिन्ह उपलब्धिलाई तथ्यका आधारमा स्थापित गर्नुपर्ने बताउनु भएको छ। बागमतीका मुख्यमन्त्री किरण थापा मगरले जिम्मेवारी फरक फरक भए पनि सबै प्रदेशको उद्देश्य संहिता बलियो बनाउने भएकाले पनि यसलाई सबैले साझा धारणा बनाएर अगाडि बढ़नुपर्ने बताउनु भएको छ। सम्मेलन आजसम्म चल्नेछ। सम्मेलनमा 6 प्रदेशका मुख्यमन्त्री, 7 प्रदेश सचिव, योजना आयोगका उपाध्यक्ष, प्रदेश न्यायाधिवक्ता लगायतका सहभागी हुनुहुन्छ। सम्मेलनले सबै प्रदेशका साझा समस्या पहिचान गरेर कानूनी तथा प्रशासनिक अवरोध हटाउने र संघीय सरकार समक्ष संयुक्त माग प्रस्तुत गर्ने विषयमा समेत छलफल गर्ने बताइएको छ।
3: अब बड़ा दशैंको प्रसंग, नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीको अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घर घरका पूजा कोठाहरूमा नवदुर्गा भगवानीको चौथो स्वरूप कुष्मांडा देवीको विधिपूर्व पूजा आराधना गरिँदैछ। पौराणिक मान्यता अनुसार सृष्टिको रचना हुनु अघि चारैतर्फ अन्धकार रहेको अवस्थामा यिनै देवीले आफ्नो शक्तिले ब्रह्माण्डको रचना गरेको विश्वास गरिन्छ। आफ्नो बलले ब्रह्माण्ड उत्पन्न गरेकाले यिनलाई कुष्मांडा तथा सृष्टिको आदि स्वरूपा र आदि शक्ति देवी भन्ने गरिन्छ। उष्णता तथा शीतलतालाई समतुल्य बनाई सृष्टि गर्ने शक्ति भएकी देवीको वास सूर्यमण्डलभित्र रहने धार्मिक विश्वास रहेको छ। आठवटा हात भएकी यी अष्टभुजा देवीको वाहन सिंह हो। यिनका सात हातमा क्रमशः कमण्डलु, धनुष, वान, कमल पुष्प, अमृतपूर्ण कलश, चक्र र गदा तथा आठौं हातमा सर्वसिद्धि र निधि प्रदान गर्ने माला रहेको छ। देवीले हातमा सृष्टिको आधार मानिने रक्तपूर्ण दुईवटा घडा समेत लिएको र त्यसै अनुसार आस्था बढ़ेको धर्मशास्त्रविदहरूले बताउने गरेका

0: घटस्थापना यता नयाँ बस पार्क, कलंकी, बल्खु, कोटेश्वर र चाबहिलमा बाहिरिने यात्रुको चाप बढ़ी छ। यसले केही दिन यता उपत्यकामा ट्राफिक जाम पनि बढ़ाएको छ। सबैभन्दा बढ़ी ट्राफिक जाम कलंकी नागढुङ्गा खण्डमा हुने गरेको छ। यो खण्ड भएर पूर्व पश्चिमका लागि रात्रि बस चढ़ेर जाने यात्रुहरू पनि दिनहुँ बढ़िरहेका छन्। तत्काल सड़कको समस्या नरहेको र बस पार्कबाट यात्रु बाहिरिरहेको गोंगबो स्थित नयाँ बस पार्क सञ्चालन गरिरहेको लोत्स्य बहुद्देश्य प्रालीका महाप्रबन्धक पंकज मल्लले बताउनुभयो। घटस्थापनाका दिन आइतबार 8526 गाडीमा 52827 यात्रु बाहिरिएका छन्। सोमबार 8613 सवारी साधनमा 56809 जना यात्रु बाहिरिएको पनि ट्राफिक प्रहरीले जानकारी दिएको छ। घटस्थापनाको अघिल्लो दिन 24 असोजमा भने 44522 यात्रु बाहिरिएको पनि ट्राफिक प्रहरीको तथ्याङ्क रहेको छ। आरूघाटमा भने बेली ब्रिज बन्न थालेको छ। बूढी गण्डकी नदीमा आएको विनाशकारी बाढ़ीका कारण गोरखाको आरूघाट र धादिङको सल्यानटार जोड्ने मुख्य मोटरेबल पक्की पुल बगाएपछि अवरूद्ध बनेको सड़क यातायात पुनः सञ्चालन गर्न सरकारले तदारूकता देखाएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसै बीच यात्रुलाई बासी सडे गलेको र अखाद्य खाना खुवाउने तथा चर्को मूल्य असुल्ने होटल तथा रेस्टुरेन्ट व्यवसायीमाथि कड़ा कार्यवाही गर्ने सरकारले चेतावनी दिएको छ। यातायात व्यवस्था विभागले हिजो एउटा सूचना निकाल्दै यात्रुलाई अखाद्य खाना खुवाएर बिरामी परेमा सम्बन्धित होटल तथा रेस्टुरेन्ट संचालकसँगै गाड़ी चालक र बस धनीलाई समेत प्रचलित कानून अनुसार कार्यवाही गर्ने चेतावनी दिएको हो। विभागका अनुसार यात्रुवाहक गाड़ी रोकिने होटल तथा रेस्टुरेन्टमा सरसफाईको कमी, बासी तथा झिंगा भन्केका खाना बिक्री गर्ने र तोकिए भन्दा धेरै मूल्य असुल्ने गरेको गुनासो बढ़ेपछि यस्तो कदम चालिएको हो। यात्रुले सफा, स्वच्छ र गुणस्तरीय खाना पाउने होटल तथा रेस्टुरेन्टमा मात्रै गाड़ी रोक्न गाड़ीका चालकहरूलाई विभागले निर्देशन दिएको छ। मुख्य चाडबाडका बेला बजारमा कृत्रिम अभाव हुन नदिन अनुगमन पनि भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको व्यवस्था, वस्तुको गुणस्तर, मूल्य र मौजदातको नियमित अनुगमन गरिरहेको पनि विभागका महानिर्देशक रितेश कुमार साक्यले बताउनुभयो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सल्यान मास्क टाइफस नियन्त्रणका लागि जनचेतना पहिलो प्राथमिकता।
2: क्लिनिकहरूमा चाहिँ उपचारको विधि राम्रोसँग नभए हुनाले अलिकति कडा औषध खाने तर निको नहुने दर कम भएको कारणले गर्दा अलिकति प्राइभेट क्लिनिकहरूलाई पनि यस विषयमा प्रोटोकलको विषयमा जानकारी दिनुपर्ने हामीले अब प्लानिङमा राखेका छौँ।
0: प्रधानमन्त्री बालनको भारत भ्रमणको तयारी, बढ़ी शुल्क लिने 14 इन्टरनेट सेवा प्रदायक कार्यवाहीमा देशभरका अदालतमा 132 न्यायाधीश दरबन्दी थप्ने तयारी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
4: यस्तो अवस्थामा चुप नबसौ, तत्काल खबर गरौं।
3: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
4: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बालबालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
3: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
4: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
3: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
1: सेभ द चिल्ड्रेन, सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव।

0: हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको भित्रपृष्ठमा रसुवाको स्कूल ललितपुरमा शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर प्रकाशित छ। बाढ़ीबाट विस्थापित विद्यार्थीलाई पढ़ाउन रसुवाको हाकु बेसी आधारभूत विद्यालय ललितपुरको गोदावरीमा स्थानान्तरण गरिएको छ। अन्य सात विद्यालयका विद्यार्थी काठमाडौँ उपत्यका विभिन्न विद्यालयमा भर्ना भएका छन्। त्यस्तै भित्रपृष्ठमा महिला हिंसाको आरोपमा सांसद चुनावमाथि राज्यपाल थालो अनुसन्धान, चुपचाप सुरक्षा संयन्त्र शीर्षकको अर्को खबर जयसिंह महरा र गौरव पोखरेलले लेख्नु भएको छ। सांसद तथा केन्द्रीय सदस्य दुवै पदको हैसियतमा कुनै पनि कार्य नगर्न खगेन्द्र सुनारलाई राष्ट्रपालले निर्देशन दिएको छ। सार्वजनिक भएको अडियो एआईबाट तयार गरिएको सुनारले जिकिर गर्नुभएको छ भने सांसद सुनारले एक महिलालाई बिहे गर्ने प्रलोभनमा पारी अश्लील भिडियो बनाएर ब्ल्याकमेलिङ गरेको जनआस्थाको समाचारले दावी समेत गरेको खबरमा उल्लेख छ। त्यस्तै व्यवस्थापन गर्न नसक्दा रोकियो ग्यास सार्टफेयर शीर्षकको अर्को खबर प्रकृति दाहालले लेख्नु भएको छ। 30 असोजसम्म सार्ने भनिए पनि आजसम्म मात्रै लागू हुने गरी दशैंसम्म उपभोक्तालाई ग्यास सहज बनाउने तयारी थालिएको निगमको दावी थियो, तर व्यवस्थापन गर्न नसक्दा ग्यास चाट्ने कामलाई आजदेखि रोक्ने खबरमा उल्लेख छ। त्यस्तै थाइल्याण्डको पर्यटन प्रबन्धन रोक्ने व्यवसायको चेतावनी शीर्षकको अर्को खबर प्रकाशित छ। भिसा प्रक्रियाका कारण नेपाली पर्यटक र ट्राभल एजेन्सीले ठूलो आर्थिक नोक्सानी बेहोर्नु परेको आरोप समेत लगाइएको छ। थाइल्याण्डको पर्यटकीय भिसा प्रक्रियामा देखिएका समस्याले नेपाली पर्यटक र ट्राभल एजेन्सी आर्थिक जोखिममा परेको भन्दै नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल नाटाले उक्त मुलुकको पर्यटन प्रबन्धन रोक्ने चेतावनी समेत दिएको छ। भिसा स्वीकृत हुनु अघि नै हवाई टिकट र होटल बुकिङको पूर्ण भुक्तानी अनिवार्य गर्नुपर्ने व्यवस्थाले नेपाली यात्रु तथा पर्यटक व्यवसायलाई आर्थिक नोक्सानी भइरहेको नेपाल टूर एण्ड टिकट बिक्री गर्ने एजेन्सीहरूको छाता संगठन नाटाले जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ। खबरमा उल्लेख गरिएको छ।
3: नयाँ पत्रिका दैनिकको भित्री पन्नामा महामन्त्रीको परिणाम आउन थाल्यो, कतिवटा यसलाई फेरि सुन्नुहोला। सह महामन्त्रीको परिणाम आउन थाल्यो, खतिवडा सिवाकोटी गौतम लामा र शाही निर्वाचित शीर्षकमा खबर छापिएको छ। कांग्रेसको नयाँ कार्य समितिका लागि 5 दिनदेखि मतगणना चलिरहेको छ। 23 असोजमा भएको निर्वाचनको मतगणना मतदान सम्पन्न भए लगतै शुरू भएको हो। हालसम्म सभापति उपसभापति र महामन्त्रीको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। सह महामन्त्रीको अन्तिम परिणाम आउने क्रम शुरू भएको छ। सह महामन्त्रीमा खुला 2 सहित 9 क्लस्टरबाट 11 निर्वाचित हुने व्यवस्था छ। कांग्रेसले महिला खुला केन्द्रीय सदस्यमा निर्वाचित विनिता खड्काको नतिजा भने होल्ड गरेको छ। उनी वृद्ध अदालतमा मुद्दा विचाराधीन रहेका कारण विजेता सूचीमा परे पनि औपचारिक रूपमा निर्वाचित घोषणा नगरी यथास्थितिमा राखिएको निर्वाचन समितिले जानकारी दिएको छ। बिमस्टेक गृहमन्त्री स्तरीय बैठकमा गुरूङको प्रस्ताव, प्राकृतिक विपदको क्षेत्रीय संयन्त्र बन शीर्षकमा खबर छ। गृहमन्त्री सुधन गुरूङले क्षेत्रीय सुरक्षा सुदृढीकरण, सीमापार अपराध नियन्त्रण र जलवायुजन्य विपद व्यवस्थापनमा बिमस्टेक राष्ट्रहरू दृष्टिकोणबाट कार्यान्वयनतर्फ अघि बढ़नुपर्ने बताउनु भएको छ। भारतको नयाँ दिल्लीमा मंगलबार आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ी प्रयास बिमस्टेकको पहिलो गृहमन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभयो। भारतीय गृहमन्त्रीसँग पनि छुट्टै भेटवार्ता गर्नुभएको खबरमा उल्लेख गरिएको छ। देशभरका अदालतमा 132 न्यायाधीशको दरबन्दी थप्ने तयारीको बारेमा नवराज मैनालीले लेख्नु भएको छ। मुद्दाको कार्यबोझका आधारमा देशभरका जिल्ला र उच्च अदालतमा 132 न्यायाधीशको दरबन्दी थप्ने प्रक्रिया अगाडि बढ़ेको हो। उच्च अदालतमा 28 र जिल्ला अदालतमा 104 दरबन्दी थप्न सिफारिश भएसँगै कार्यान्वयनका लागि उच्च स्तरीय समिति पनि गठन गरिएको छ। 12 वर्ष अवधि पुगेका न्यायाधीशलाई अवकाश अघि स्वत एक तह बढ़ुवाको प्रस्ताव पनि गरिएको छ। 4 वर्षमा 100% मुद्दा बढ़ेको पनि उल्लेख गरिएको छ। सरकारी काममा झन्झटिलो प्रक्रिया, क्षतिग्रस्त जलविद्युत पुनर्निर्माण गर्न 13 निकाय धाउनुपर्ने बाध्यता शीर्षकमा अर्को खबर पनि छापिएको छ। मिलन विश्वकर्माले लेख्नु भएको हो। दशैंमा दशा बनेर आएको बूढी गण्डकी शीर्षकमा अर्को खबर पनि छापिएको छ। धादिङबाट अर्जुन श्रेष्ठले यो खबर लेख्नु भएको हो। जलवायु विपदबाट जीडीपीको 2% आर्थिक क्षति शीर्षकमा एम बमले लेख्नु भएको खबर भित्री पन्नामा छापिएको छ। अनि पोखरा आइपुगे दशैंका भेडा च्याङ्ग्रा शीर्षकमा रोहितराज पराजुले लेख्नु भएको छ। लगातारको वर्षापछि आएको बाढ़ी पहिरोका कारण विभिन्न स्थानमा भएको सड़क अवरोध छिचोल्दै हिमाली क्षेत्रका भेडा च्याङ्ग्रा पोखरा पुगेका हुन्। बड़ा दशैं र तिहारलाई लक्षित गर्दै प्रत्येक वर्ष हिमाली क्षेत्र मुस्ताङ, मुगु, अछाम, डोल्पा, हुम्ला, कालीकोट, जुम्ला, बझाङ, बाजुरा लगायतका जिल्लासँगै छिमेकी देश चीनबाट व्यापारीले भेडा च्याङ्ग्रा पोखरा ल्याउने गरेको पनि उल्लेख गरिएको छ। नागरिक दैनिकमा भने बागमतीका उद्योगमा 13 अर्ब कर्जा लगानी शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छ। निजी क्षेत्रले खरबौं रूपियाँ लगानीमा उद्योग स्थापना गरे पनि ती पूर्ण क्षमतामा अझै सञ्चालन हुन नसकेको पनि उल्लेख गरिएको छ। दशैं मान्न फर्किने परदेशीको लर्को शीर्षकमा गणेश विशुले लेख्नु भएको बाँकेको खबर छापिएको छ भने गोर्खापत्र दैनिकको भित्री पन्नामा ग्यास भण्डारण गृह निर्माणको अध्ययन शुरू भएको बारेमा लक्ष्मी सापकोटाले लेख्नु भएको छ। ग्यास आपूर्तिलाई दीर्घकालीन रूपमा दिगो र सुरक्षित बनाउन सरकारले ग्यास भण्डारण गृह निर्माणका लागि अध्ययन प्रक्रिया अगाडि बढ़ाएको पनि उल्लेख गरिएको छ। आर्थिक कारोबार दैनिकमा जेएनजी आन्दोलनले पनि नचेतेको सुदूरपश्चिम, 4 महिनादेखि बजेटमा भागबण्डाको हन्ताप शीर्षकमा मुकेश चौधरीले धनगढ़ीबाट लेख्नु भएको छ भने असोजमा मात्रै वाणिज्य बैंकहरूको कर्जा विस्तार 60 अर्ब नाग्दै गरेको बारेमा अर्को खबर छापिएको छ। कोशीमा डेंगीबाट 1000 भन्दा बढ़ी प्रभावित भएको बारेमा अमर खड्काले इटहरीबाट नागरिक दैनिकको भित्रीपन्नामा लेख्नु भएको छ। 14 महिनाको अवधिमा कोशी प्रदेशभर 1016 जनामा डेंगी संक्रमण पुष्टि भएको हो। गोर्खापत्र दैनिकमा भने विद्युतीय तार वन्यजन्तुलाई धराप शीर्षकमा वसन्त पराजुलीले नारायणगढ़बाट लेख्नु भएको खबर छ। हात्ती प्रजनन केन्द्र खोरसोर सौराहामा प्राकृतिक प्रजनन मार्फत 33 छावा जन्माउन सहयोग पुर्याएको रोनाल्डोको नामको जंगली भाले हात्ती गत असोज 3 गते विद्युतीय धरापमा तारमा परेर मरे। बरन्दाभार वन क्षेत्रको कुमाल ताल नजिकै चितौन राष्ट्रिय निकुञ्ज सुरक्षाका लागि राखिएको नेपाली सेनाको पोस्टमा लगिएको बिजुलीको प्रवाहमा रोनाल्डो परेको थियो। वन्यजन्तु संरक्षणका लागि भनेर स्थापना गरिने निकुञ्जमा नै विद्युतीकरणका कारण वन्यजन्तुलाई जोखिम हुन्छ भने निकुञ्जले यसको विकल्प खोज्न सक्नुपर्ने विज्ञहरूले सुझाव दिएको उल्लेख गरिएको छ। भित्री पन्नामा 2 अध्यादेश जारी भएको बारेमा खबर छ भने आर्थिक वृद्धि दर 5.40% रहने बागमती प्रदेशको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। युरोपेली संघ युएले अमेरिकाले रूस र डिजेल निर्यातलाई अनुमति दिए पनि त्यसले विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपर्ने दावी गरेको छ। इरान युद्ध शुरू भए यता इन्धनको मूल्य उल्लेखनीय रूपमा बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीपछि रूसले विश्व बजारमा ठूलो परिमाणमा डिजेल उपलब्ध गराउने घोषणा गर्नुभएको थियो। राष्ट्रपति ट्रम्पले डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरेपछि जर्मनी र बेलायतका विदेश मन्त्रीले भने युक्रेनमाथि रूसको आक्रमणको जवाबमा मस्कोमाथि थप प्रतिबन्ध लगाउनु पर्नेमा जोड़ दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकालाई आपूर्ति गर्ने सम्झौता अन्तर्गत रूसले डिजेलमाथिको प्रतिबन्ध खुकुलो पार्ने ट्रम्पको गत साताको निर्णयले युक्रेन र उसका युरोपेली समर्थकलाई निराश बनाएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र फ्रान्समा विद्यालय शैक्षिक अवस्था सुधारको माग गर्दै विद्यार्थीहरूले देशव्यापी रूपमा गरेको प्रदर्शन तीव्र रूपमा अगाडि बढ़ेको छ। प्रदर्शनमा जलवायु अभियन्ता ग्रेटा थनबर्ग पनि सहभागी हुनुभएको छ। विद्यार्थीले आन्दोलनलाई विश्वविद्यालयका विद्यार्थी, मजदूर संगठन र वामपन्थी राजनैतिक दलहरूले समर्थन गरेको समेत बताएका छन्।
3: साझा खबरमा बखेल खबर रोहित पौडेलको अर्धशतक र करण केसीको आक्रामक ब्याटिङमा नेपालले क्रिकेट विश्वकप लीग दुईमा हिजो घरेलु टोली ओमानलाई 113 रनले पराजित गरेको छ। यो सँगै नेपाल एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता बचाउको नजिक पुगेको छ। रोहितले 61 रन बनाउनु भयो भने करणले इनिङ्सको अन्त्यतिर 16 बलमा 40 रनको इनिङ्स खेलेपछि टस जितेको नेपालले मस्कट स्थित अल अमृत क्रिकेट मैदानमा निर्धारित 50 ओभरमा 8 विकेट गुमाई 263 रन बनायो। नेपालले जवाफमा ओमानलाई 40 ओभरमै 150 रनमा अल आउट गरेको थियो। नेपालले ओमान भ्रमणमा लगातार दोस्रो खेल जितेको छ। आईसीसी विश्वकप लीग दुईमा अब एक जित पाए नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगिने कान्तिपुर दैनिकमा विनोद पाण्डेले लेख्नु भएको खबरमा उल्लेख छ। 12 नेपालगंज म्याराथन 12 मंगसिरमा हुने भएको छ। म्याराथनमा 12 विधामा दौड़ समावेश गरिएको छ। स्थानीय बीपी चोकबाट शुरू हुने पुरूष खुला फूल म्याराथन, महिला खुला 21 किलोमिटर, 10 किलोमिटर महिला तथा पुरूष खुला, 5 किलोमिटर पुरूष र महिला खुला, 5 किलोमिटर छात्र छात्रा, 3 किलोमिटर कर्पोरेट रन, किड्स रन, व्हीलचेयर रन, 2 किलोमिटर फेमिली रन र 3 किलोमिटर रन विधा समावेश गरिने आयोजक नेपालगंज म्याराथनले जानकारी दिएको छ।
1: स्ट्रोक टाइपस नियन्त्रणका लागि जनचेतना आवश्यक रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: ग्यासको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब स्कप टाइफस नियन्त्रणका लागि जनचेतनाको आवश्यकताको कुरा। सल्यान जिल्लाका विभिन्न स्थानीय तहमा गरी 600 भन्दा बढ़ीमा स्कप टाइफसको संक्रमण पुष्टि भएको छ भने संक्रमणका कारण हालसम्म 9 जनाको मृत्यु भइसकेको छ। डेढ़ महिना अघि दार्मा गाउँपालिकाबाट देखिएको संक्रमण अहिले जिल्लाका 7 भन्दा बढ़ी स्थानीय तहमा फैलिएको छ।
5: सल्यानको छत्रेश्वरी गाउँपालिका दुई तह खोलाकी 51 वर्षीय नन्दा घरतीलाई ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने लक्षण देखा परेपछि श्रीनगरमा रहेको निजी अस्पतालमा परीक्षण गर्दा स्क्रब टाइफस संक्रमण पुष्टि भयो। स्वास्थ्य अवस्था थप जटिल भएपछि उहाँलाई उपचारका लागि नेपालगंज लगिएको थियो। उपचारका क्रममा नेपालगंजमा उहाँको मृत्यु भएपछि अहिले परिवार शोकमा छ। नन्दा घरतीका छोरी तुलसा रावत नन्दा लगायतका 9 जनाको झण्डै 3 महिना यता मृत्यु भएपछि अहिले सल्यानका गाउँघरमा समेत त्रासको अवस्था छ। ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने र अत्याधिक कमजोरी हुने समस्या लिएर स्वास्थ्य संस्थामा पुग्ने बिरामीको संख्या पनि बढेको छ। बागचौर नगरपालिका 11 की मीना खड्का विज्ञहरूका अनुसार स्क्रब टाइफस संक्रमित मुसामा पाइने सुष्मा माइट अर्थात सिगरको टोकाईबाट मानिसमा सर्छ। खेतबारी, घाँस तथा झाडीमा काम गर्दा पूरा बाहुला भएको कपडा वा पाइन्ट लगाएर तथा सम्भव भएसम्म किरा भगाउने स्प्रे प्रयोग गर्न स्वास्थ्य कर्मीले सुझाव दिँदै आएका छन्। जनस्वास्थ्य अधिकृत तारा रिजाल
6: एकदमै सामान्य औषधि सामान्य एन्टिबायोटिक भएर निको हुन्छ, तर अलिकति बाहिर बाहिर चाहिँ यो प्रोटोकल नजानेको क्लिनिकहरूमा चाहिँ उपचारको विधि राम्रोसँग नभए हुनाले अलिकति कडा औषधि खाने तर निको नहुने दर कम भएको कारणले गर्दा अलिकति प्राइभेट क्लिनिकहरूलाई पनि यस विषयमा प्रोटोकलको विषयमा जानकारी दिनुपर्ने हामीले अब प्लानिङमा राखेका छौँ।
5: 4,000 भन्दा बढ़ीको किटद्वारा परीक्षण गर्दा दार्मा गाउँपालिकामा संक्रमितको संख्या सबैभन्दा बढ़ी 262, कुमा गाउँपालिकामा 76, छत्रेश्वरी गाउँपालिकामा 28, चोर नगरपालिकामा 180, कपुरकोटमा 54, बनगाड कुपिन्डे नगरपालिकामा 8, कालीमाटीमा 2 र जिल्ला अस्पताल सल्यानमा 50 भन्दा बढ़ी जनामा संक्रमण पुष्टि भएको छ। दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख एके बहादुर बस्नेत
7: हामी सचेत रहेका छौँ, स्वास्थ्य कर्मीलाई अलर्ट राखेका छौँ, 8 स्वास्थ्य संस्थाहरू चेक जाँचको व्यवस्था गरेका छौँ, औषधिको पनि पर्याप्त मात्रामा प्रदेश सरकारबाट पनि मागेका छौँ।
5: संक्रमण र मृत्युदर बढ़ेपछि किटजन्य रोग नियन्त्रक महाशाखा टिक भएको र प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतबाट विशेषज्ञ टोली सल्यान आएको छ। टोलीले दार्मा र कुमाक लगायतका क्षेत्रमा पुगेर संक्रमणको अवस्था, सम्भावित कारण तथा जोखिम क्षेत्रबारे अध्ययन गरिरहेको छ। किटजन्य रोग नियन्त्रक महाशाखा प्रमुख हेमराज पाण्डे,
8: हामीले दार्मा र कुमाक गाउँपालिकामा जनप्रतिनिधिहरूसँग अन्तर्क्रिया गर्यौं, जोखिम संचार गर्ने र आम जनसमुदायलाई यसको विषयमा थप जानकारी दिनलाई स्वास्थ्य कार्यालय, कर्णाली प्रदेश सरकार, स्थानीय तहका स्वास्थ्यकर्मी साथीहरू र आम नागरिक सहित हामी सबैसँगै मिलेर स्क्रब टाइफस विरूद्धमा हामी लड्नको लागि आवश्यक तयारीका कामहरू गरिरहेका छौं र यो निरन्तर चलिरहनेछ।
5: स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लाभर हालसम्म 700 जना भन्दा बढीमा स्क्रब टाइफस संक्रमण पुष्टि भइसकेको छ। प्रदीप घरतिमगर, सीआईएन रेडियो शारदा, सल्यान।
3: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: दशैंका लागि घर फर्किनेको सीमा नाकामा लड्कु, पोखरा आइपुगे दशैंका लागि भेडा च्याङ्रा, प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी,
3: बढ़ी शुल्क लिने 14 इन्टरनेट सेवा प्रदायक कार्यवाहीमा संघीय सरकारको कार्यशैली प्रति मुख्यमन्त्रीहरू असन्तुष्ट, देशभरका अदालतमा 132 न्यायाधीश दरबन्दी थप्ने तयारी,
1: भोटेकोशी बारीपछि रसुवाका केही स्कूल ललितपुरबाट सञ्चालन, कोशीमा डेंगीबाट 1000 भन्दा बढ़ी प्रभावित, सल्यानमा झण्डै 900 स्कब टाइफस संक्रमण,
3: अमेरिकाद्वारा रूसी डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा, विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपर्ने ईयूको दावी, फ्रान्समा विद्यार्थी आन्दोलन चर्किँदै,
1: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपालको लगातार दोस्रो जित, शनिबार क्यानाडासँग खेल्ने।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ केही सांसदहरू जो विवाहेत्तर सम्बन्ध र विभिन्न टेलिफोन रेकर्ड गरिएका घटनाका कारण सांसदहरू विवादमा पर्ने क्रम पछिल्लो समयमा बढ़दै गएको छ। यहाँ एउटा बन्द कोठा जस्तो देखिन्छ जहाँ सोफा छ। सोफामा 2 व्यक्ति छन्। एकजना महिलाको हातमा पत्रिका छ। पत्रिकाको शीर्षक चाडबाडमा विशेष सुरक्षा योजना लेखिएको छ। नजिकै रहेका पुरूष केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, हुनै पर्यो नि, सांसदहरूको बिगबिगी पो छ।
1: हस्तो प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: श्रीधरपुर प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 6 बज्यो।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी कृष्ण शर्मासँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 28 गते बुधबार, सन् 2026 अक्टोबर 14 तारीक असोज शुक्ल पक्षको चतुर्थी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन सुरु गरौ मुख्य खबरका शीर्षकहरूबाट।
1: दशैंका लागि बाहिरिने यात्रु बढे, कतै कतै ट्राफिक जाम, धेरै ठाउँमा सड़क सहज आरू घाटमा अस्थायी बेली ब्रिज बन्दै।
0: महिला हिंसाको आरोपमा सांसद सुनारमाथि राष्ट्रपाले अनुसन्धान थाल्यो, सुरक्षा संयन्त्र मौन, अडियो एआईबाट तयार गरिएको सुनारको दावी।
1: हिम पहिरोले गेग्राहन सोहोरेर खोला थुन्दा, बुढी गण्डकीमा बाढ़ी आएको प्रतिवेदन। बढ़दो तापक्रम र कमजोर चट्टानका कारण उच्च हिमाली क्षेत्रमा बाढ़ीको जोखिम बढ़्दो।
4: बरफहरू पौलिँदै जाँदाखेरि सपोर्टमा चाहिँ लुज भएर लोड थाम्न सक्ने क्यापासिटी भएन, त्यो कारणले गर्दाखेरि हाम्रा हिमालहरू एकदम अस्थिर भएका हुन् भन्ने कुरा चाहिँ हामीले बुझ्न जरुरी हुन्छ।
0: जर्मनी र बेलायतका विदेश मन्त्रीद्वारा रूसमाथि थप प्रतिबन्ध लगाउन माग, झण्डै 1600 रूसी व्यक्ति तथा संस्था यूको प्रतिबन्ध सूचीमा।
1: र विश्वकप क्रिकेट लिग टूमा नेपालको लगातार दोस्रो जीत, ओमान 113 रनले पराजित।

चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ र दिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरो पेन्ट घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: काया कैरनमा अब खबरको सिलसिला। दशैं नजिकिँदै गर्दा काठमाडौँ उपत्यकाबाट घर जानेहरूको संख्या बढ्दो छ। घटस्थापना यता नयाँ बस पार्क, कलंकी, बल्खु, कोटेश्वर र चाबहिलमा बाहिरिने यात्रुको चाप बढ़ी छ। यसले केही दिन यता उपत्यकामा ट्राफिक जाम पनि बढ़ाएको छ। सबैभन्दा धेरै ट्राफिक जाम कलंकी नागढुङ्गा खण्डमा हुने गरेको छ। यो खण्ड भएर पूर्व पश्चिमका लागि रात्रिबस चढ़ेर जाने यात्रु बढ़ी हुन्छन्। तत्काल सड़कको समस्या नरहेको र बस पार्कबाट यात्रु बाहिरिरहेको गोबुमा रहेको नयाँ बस पार्क सञ्चालन गरिरहेको लोत्से बहुद्देश्य प्रालीका महाप्रबन्धक पंकज मल्लले बताउनु भएको छ। बस पार्कबाट मात्रै गएको 17 गतेदेखि अस्ति 26 गतेसम्म माइक्रो र बसमा गरी 2,39,777 यात्रु बाहिरिसकेका छन्। अहिले नागढुङ्गाबाटै धेरै गाड़ी बाहिरिरहेको मल्लले बताउनु भएको छ। अहिले कतै पनि सड़कको समस्या नरहेको र बाढ़ीले समस्या पुर्याएका खण्डमा पनि मरमत कार्य गरेर गाड़ी सञ्चालनमा ल्याइसकेको सड़क विभागका महानिर्देशक विजय जैशीले बताउनु भएको छ। तर यातायात व्यवसाय राष्ट्रिय महासंघले भने सड़कमा देखिएको सकसका कारण यात्रुलाई गन्तव्यमा पुर्याउन समस्या भइरहेको गुनासो गरेको छ। अहिले बढ़ी सवारी चाँप नागढुङ्गा मुगलिन कान्ति राजमार्ग, बीपी राजमार्ग र त्रिभुवन राजपथमा रहेको ट्राफिक प्रहरीले जनाएको छ। दशैंलाई बाहिरिने यात्रु बढ़े, कतै कतै ट्राफिक जाम, धेरै ठाउँमा सड़क सहज शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
8: यसैबीच बुढी गण्डकी नदीमा आएको विनाशकारी बाढ़ीका कारण गोर्खाको आरूघाट र धादिङको सल्यानटार जोड्ने मुख्य मोटरेबल पक्की पुल बगाएपछि अवरूद्ध बनेको सड़क यातायात पुनः सञ्चालन गर्न सरकारले तदारूकता देखाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार उक्त स्थानमा तत्काल अस्थायी बेलीब्रिज निर्माणका लागि 7 ट्रक आवश्यक निर्माण सामग्री हिजो निर्माण स्थल पुर्याइएको छ। बुढी गण्डकीमा आएको बाढ़ीले आरूघाट गाउँपालिका 9 नयाँ पुल स्थित गोर्खा र धादिङ जोड्ने आरूघाटको पक्की पुल बगाउँदा पुलको 3 खण्डमध्ये गोर्खातिरको एउटा खण्ड बगाएको थियो। सड़क डिभिजन कार्यालय हेटौँडाबाट पठाएका ती निर्माण सामग्री गोर्खा बजार हुँदै आरूघाट पुर्याइएको छ। गत आइतबार बिहान उत्तरी गोर्खाको सिर्गे हिमाल क्षेत्रमा पहिरो जाँदा नदी थुनिएर आएको आकस्मिक बाढ़ीले पुलको गोर्खातर्फको 22 मिटर आरसीसी भाग बगाएपछि 2 जिल्ला बीच सड़क सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। गोर्खा सड़क योजनाका प्रमुख इन्जिनियर विनोद पुनले दशैंको टीका अघि नै यो बेलीब्रिज जडान गरी यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम शुरू गरिएको जानकारी दिनुभयो। आजको गोर्खा पत्रमा खबर छ।
7: महिला हिंसाको आरोप सार्वजनिक भएसँगै सत्तारूढ रासोपाले सांसद तथा केन्द्रीय सदस्य खगेन्द्र सुनारलाई पदीय हैसियतमा कुनै पनि कार्य नगर्न निर्देशन दिएको छ। महिला हिंसा गरेको अडियो सार्वजनिक भएसँगै रासोपाले सुनारमाथि पार्टीको अनुशासन आयोग मार्फत अनुसन्धान अघि बढ़ाएको छ। महिला हिंसा जस्तो गम्भीर आरोप सार्वजनिक भएको अवस्थामा राज्यका अनुसन्धान तथा कानून कार्यान्वयन गराउने निकाय भने यसमा मौन रहेका छन्। आजको कान्तिपुर दैनिकले चुपचाप सुरक्षा संयन्त्र शीर्षकको खबर छापेको छ। पछिल्लो अडियो प्रकरणपछि सुनारलाई कार्यवाहीको दायरामा ल्याउनु पर्ने माग उठिरहेको छ। नेपाल प्रहरीले भने किटानी जाहेरी नआई अनुसन्धान अघि बढ़ाउन नसकिने बताएको छ। उजुरी परेको अवस्थामा अडियोको सत्यता जाँच गर्नेदेखि आवश्यकता अनुसार सम्बन्धित व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गर्नेसम्मको प्रक्रिया अघि बढ़न सक्ने प्रहरीको भनाइ छ। अधिवक्ता राधिका खतिवड़ा भने सार्वजनिक भएको अडियोमा सुनारकै बोली पुष्टि भए विद्युतीय कारोबार ऐन 2063 विपरीतको कसुरमा अनुसन्धान हुन सक्ने बताउनुहुन्छ। सांसद सुनार बाँकी तीनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो। सार्वजनिक भएको अडियो एआईबाट तयार गरिएको सुनारको दावी रहेको छ।
8: संघीय सरकारको कार्यशैलीप्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएका छन्। कोशी सरकारको आयोजनामा हिजोदेखि विराटनगरमा शुरू भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा उनीहरूले संविधानले दिएको अधिकार हस्तान्तरण गरेर प्रयोग गर्न नदिने, अधिकार बाँडफाँडका लागि आवश्यक कानून नबनाउने र काम गर्न स्रोत साधन पनि नदिने तर प्रदेशले काम गर्न सकेनन् भनेर प्रदेश संरचनामाथि प्रश्न उठाएको भन्दै आक्रोश पोखेका हुन्। मुख्यमन्त्रीहरूले संघीय सरकारले अधिकार हस्तान्तरण गर्न ढिलाइ गरेकै कारण संघीयताप्रति वितृष्णा बढ़ेको आरोप समेत लगाए। संघीयताको प्रभावकारी कार्यान्वयनमा संघीय सरकारले केन्द्रीकृत सोच नै मुख्य बाधक भएको उनीहरूको भनाइ छ। कर्णाली, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका मुख्यमन्त्रीहरूले सम्मेलनको संयुक्त उद्घाटन गर्दै हामी अधिकार मात्र माग्दैनौं, जिम्मेवारी पनि पूरा गर्छौं तर प्रदेशलाई कमजोर बनाएर संघीयता सफल हुन सक्दैन, प्रदेश बिनाको संघीयता कल्पना पनि गर्न सकिँदैन, समृद्धिका लागि प्रदेश सरकार बलियो बन्न जरूरी छ उनीहरूको भनाइ थियो। संघीय सरकारले संविधानमा सुनिश्चित भइसकेका एकल र साझा अधिकारहरू 9 वर्ष लागिसक्दा पनि अझै हस्तान्तरण नगर्दा प्रदेश सरकारहरूले जनअपेक्षा अनुसार सेवा प्रवाह गर्न नसकेको गुनासो गरेका छन्। उनीहरूले एकल अधिकारका रूपमा रहेका प्रहरी अझै हस्तान्तरण नभएको र संघले कानून नबनाउँदा शिक्षा, स्वास्थ्य, निजामती कर्मचारी, वन लगायत कैयौं ऐन समेत कार्यान्वयन हुन नसकेको बताएका हुन्। कोशी सरकारको आयोजनामा भइरहेको दुई दिने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन 2083मा संघीयताको सबलीकरण, अन्तरप्रदेश समन्वय, आर्थिक एकीकरण, प्राकृतिक स्रोतको उपयोग, विपद व्यवस्थापन र उत्पादन तथा निर्यात प्रवर्धनका विषयमा गहन छलफल भइरहेको छ। आजको नयाँ पत्रिकामा खबर छ।
7: काया कैरनमा सेती नदीदेखि थामे र भोटेकोशी हुँदै बुढ़ी गण्डकीसम्मका नदीमा लेदो सहितको बाढ़ी अनि यसका कारण बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला। खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
9: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
7: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ। वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
9: पाइन्छ नि। तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 9854149982 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
7: वाट्सएप नम्बर 9854149982 होइन त? अनि त्यसपछि
9: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिश पनि प्राप्त गर्न सकिन्छ।
7: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
9: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
10: नार्क सिमेन्ट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौं, आधुनिक खेती गरौं, उत्पादन बढाऊ।
9: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमेन्ट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
11: त्यही हो घर, जहाँ हुन्छ खुसीको बात, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कत्तिले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ? योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठा, जहाँ हुन्छन् आत्मीयता र मिलास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: पाखरीबास एफएम समय सूचक यो पाखरीबास एफएम को समय हो अहिले बिहानको 8 बज्यो
1: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीबास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुम्का सङ्खुवा सभा।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्रे बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97

0: कस्तो लागिरहेछ त लौ
1: एक्सन
2: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
3: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बात हाडजोर्नी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीको लागि मेडिकल पनि गरिन्छ साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992345 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
4: बड़ा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू आफन्त इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। 24 क्यारेट सुनका गहना असली चाँदीका गहना बनाउनु परेमा र पुराना सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा सधैं हामीलाई सम्झनुहोस्। प्रोप्राइटर खड्ग विश्वकर्मा आस्था सुन चाँदी गहना पसल 5 को 54 लिङलिङ बजार। सम्पर्क नम्बर 98421 48 032 साथै हाम्रो शाखा 5 को 56 वाना बजारमा समेत रहेको छ। वाना बजार सम्पर्क अर्जुन शंकर 98424 27 421।
5: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत। कुटाने पिसानीलाई टोलमा जोडौं घर घरमा खन्ने जोत्ने मेसिन।
6: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार। हाम्रा सेवाहरू
7: हाते ट्र्याक्टर,
6: कुटानी पिसानी मिल,
7: चोकर बनाउने मिल,
6: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
7: घाँस काट्ने मेसिन,
6: जुस उत्पादन

0: गर्ने मेसिन
1: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ्कार। सम्पर्कका लागि फोन नम्बर 9819378811।
2: विजयादशमी 2081 को हार्दिक मंगलमय शुभकामना।
3: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।

0: दादा शब्द
1: शब्द दसैँ
0: दसैँले
1: बर्खे झरी सकियो हिउँद पलायो
0: हिउँद पलायो
1: जताततै सयपत्री फुल मुस्काए
0: फुल मुस्को
1: फुल मुस्काए
0: पलायो फुल मुस्को
1: मुस्काए यसै रमाइलो यसै रमाइलो गाउँ रमाइलो
0: गाउँ
1: दसैँ तिहार आउँदा त झनै रमाइलो
0: राम्रो लाग्छ दादा मैले सुरु गर्दा

0: हाम्रा सबै ग्राहक मानवहरूमा दशैं तिहार र छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रा सबै शुभचिन्तकहरूमा खुशी, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: यहाँ सम्पूर्ण मोटर बाइक मर्मत गर्नुका साथै स्पेयर पार्ट्स पनि सुपथ मूल्यमा पाइन्छ। मोटरसाइकल वास गर्न, मोटरसाइकल मर्मत गर्न, मोटरसाइकलका विभिन्न पार्ट पूर्जाहरू परिवर्तन गर्न
0: प्रोप्राइटर अमित चौधरी, वसुधा मोटरसाइकल वर्कसप,
1: खाँकबारी नगरपालिका कार्यालय र वेलफेयर डाँडाको ठिक बीचमा हाइवेसँग सड़क मुनि रहेको मोटरसाइकल वर्कसप।
0: सम्पर्क नम्बर 9840284915। याद राख्नुहोस् है, शङ्खचौरमा 15 वर्ष भन्दा बढी समय निरन्तर मोटरसाइकल मर्मतको क्षेत्रमा ख्याति कमाइरहेको अत्यन्तै दक्ष मिस्त्री अमित चौधरीको मोटरसाइकल वर्कसप वसुधा मोटरसाइकल वर्कसप। यहाँ पाइने सामान र सेवामा समेत अत्यन्तै सहुलियत दरले कायम गरिएको सबैलाई जानकारी गराउँदछ।

0: बड़ा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। चन्द्रसन्स गोल्ड एण्ड सिल्भर सप, सीएस गोल्ड एण्ड सिल्भर सप, खानदारी 1, भानुचोक, सङ्खुवा सभा, प्रोप्राइटर हरिबहादुर श्रेष्ठ, सम्पर्क 0295361126, 98520375376, 98423409447। हामी कहाँ नम्बरी सुन र असली चाँदीका आधुनिक तथा पुराना डिजाइनका आकर्षक गरगहना पाउनुका साथै अर्डर अनुसार गरगहनाहरू बिक्री र सट्टापट्टा पनि गरिन्छ। हाम्रो शाखा भोजपुर जिल्लाको सदानन्द नगरपालिका वडा नम्बर 4 दिङला बजारमा समेत रहेको छ। दिङला बजार सम्पर्क 97422809775, प्रोप्राइटर उमेश श्रेष्ठ। साथमा किचन आइटम र गिफ्ट आइटमका सम्पूर्ण सामानहरू एउटै छानामुनि, ग्यास चुलो, प्रेसर कुकर, राइस कुकर लगायत सम्पूर्ण सामानहरू खरिद गर्न चन्द्रसन्स भाँडा पसल, प्रोप्राइटर खेम बहादुर श्रेष्ठ, सम्पर्क 98094931641 र सीएस भाँडा पसल, प्रोप्राइटर विनिता श्रेष्ठ, सम्पर्क 98621838229, खादबारी 1, भानुचोक।
1: दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा सबै नेपालीमा खुशी, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खाना, खाजा, नास्ता र बास बस्नको लागि सधैं सम्झनुहोस्। प्रोप्राइटर चन्द्रबहादुर नेउपाने, जलजला होटल परिवार, 556 वाना बजार, सङ्खुवा सभा।
0: दुई हजार 83 सालको दशैं तिहारको पावन अवसरमा समस्त ग्राहकवर्ग लगायत सबै नेपालीहरूमा सुस्वास्थ्य, दीर्घायु एवं खुशी, शान्ति, ऐश्वर्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वास्थ्य परामर्शका लागि सम्झनै पर्ने नाम चन्द्रहाङ लिम्बू, सुमित्रा लिम्बू, जिना फार्मेसी, चैनपुर 6, भीमसेन थान, सम्पर्क नम्बर 98420064139।

0: दशैं तिहार र छठ पर्वको अवसरमा सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना।
1: समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: मिनी टिलर खरिद गरेर गोरु पाल्ने झन्झटबाट मुक्त बन्नुहोस्। ग्राहकहरूको मागलाई ध्यानमा राखेर कृषि यान्त्रीकरण सामग्री पसल तुमलिङटारले आवश्यक सम्पूर्ण साइजका मिनी टिलर, जमिन जोत्ने हाते ट्याक्टर, माग बमोजिम उपलब्ध गराइरहेकोले कृषक महानुभावहरूले तुरन्त सम्पर्क गर्नुहोला। मिनी टिलरका साथमा कुटानी पिसानी सम्बन्धी विभिन्न प्रकारका मिल मेसिनरी सामानहरू, चोकर बनाउने मेसिन, जुस उत्पादनका लागि आवश्यक मेसिन, बाली गोडमेल र घाँस काट्नका लागि आवश्यक औजारहरू आवश्यक भएमा पनि सम्झनुहोला। साथमा कृषि कार्यमा प्रयोग हुने मिल मेसिनरी सामानहरूको पार्ट पूर्जा आवश्यक भएमा र मरमत गर्नु परेमा सधैँ सम्झनुहोस्।
3: प्रोप्राइटर कृष्ण थापा 9813978811, कृषि यान्त्रीकरण सामग्री पसल तुमलिङटार बोर्डिङ स्कूल अगाडि।
4: भावना म्यूजिक सोल्युशन प्रस्तुत गर्दछ।

बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग, आफन्त, इष्टमित्र एवं समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। किराना सम्बन्धी सामानहरू, खाद्यान्न सामान र चिसो पेय पदार्थहरू थोक तथा खुद्रा मूल्यमा खरिद गर्नु परेमा सधैँ हामीलाई सम्झनुहोस्। सामानहरूको होम डेलिभरी गर्नका लागि समेत उत्सव एण्ड सौरभी स्टोर, तुमलिङटार एयरपोर्ट मेन गेटको पूर्व लाइन। प्रोप्राइटर उमेश बस्नेत, सम्पर्क 98 5251 737 र 98 020 51 737। बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ चौकस, जाली, खापा सहित घरायसी तथा अफिसियल गुणस्तरीय फर्निचरहरू तयार गरिन्छ। प्लाईवुड चाहिएमा र होम सर्भिस सेवा आवश्यक भएमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर सूर्य बहादुर नरेश तामाङ, पवित्र फर्निचर उद्योग, खाँदबारी 7, मंगला देवी थान। सम्पर्क 029 5161 036 98 421 0854।

0: तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफाइन गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यस्तो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। चैनपुर छ, चैनपुर बजार त्रिचोक प्रोपाइटर पदम रसाइली, ममता रसाइली। सम्पर्क 9861-37744 र 9153-87775।
1: के को अवरोध हो यो बाटो बाटो? फेरि
2: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
3: निकिता किराना पसल नै किन?
1: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
3: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
2: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
3: प्रोपाइटर धन बहादुर तामाङ, सम्पर्क 9842-44-47-62।
1: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
4: प्रोपाइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 9804-58-99।
1: हातबारी 9 तुम्लिङटार, सङ्खुवा सभा।

0: ठेक्का त ट्याक्रा अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
1: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खातारी तीन मङ्गलादेवी थान सुमन चोक प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 98525571753 र 029 760 553।

0: गहना प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खादबारी नौ तुमलिङटार खाद्य संस्थान अगाडि। सम्पर्क 029575040 9842046156।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि
3: पाखरीबास एफएम समय सूचन। यो पाखरीबास एफएम को समय हो, अहिले बिहानको 9 बजे।
4: बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा सबै नेपालीमा खुशी, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। थान कपडा, रेडीमेड कपडा, सर्टिङ सुटिङका कपडा, विद्यालय पोसाक, लेडिज तथा जेन्ट्स आइटमका नयाँ डिजाइनदार कपडा, बाल बालिकाका लागि आवश्यक सम्पूर्ण आइटमका कपडा, सिरक, डसना लगायत जस्तो सुकै कपडा आवश्यक भएमा सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विनोद पोखरेल, मामा होलसेल वस्त्रालय, 557 बिहारे बजार। सम्पर्क नम्बर 9840 0769772।

0: दशैं तिहार र छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। बिजुलीको सामान, पेन्टिङ रङ, सबै प्रकारका पाइपहरू र किराना सामान एउटै छानामुनि मिनु आइरन स्टोरमा यहाँहरूलाई स्वागत छ। हामी कहाँ गुणस्तरीय रड र पाताहरू पाइन्छ। झ्याल, ढोका र ग्रिलका सामानका लागि हामीलाई सम्झनुहोस्।
1: अलैची खरिद बिक्री, कामाख्या ग्यास र हुलास जस्ता पाताका लागि सधैँ सम्झनुहोस्।
0: मिनु आइरन स्टोर, चैनपुर 7, सङ्खुवा सभा। प्रोप्राइटर पासाङ शेर्पा।

0: दशैं तिहार र छठ पर्वको अवसरमा सबै नेपालीहरूमा हार्दिक शुभकामना।
1: हामी कहाँ छापावाला एक नम्बरी सुन र चाँदीका गहनाहरू पाइनुका साथै पुरानो सुनलाई रिफाइन गरी एक नम्बर बनाइन्छ। प्रोप्राइटर सुजन धमला 98243456142 98190050 69 नवबुद्ध ज्वेलर्स तुमलिङटार शङ्खुवा सभा।

0: दशैं तिहार र छठ पर्वको सबैमा शुभकामना। चाड पर्व खुशी साथ मनाऊ।
1: किराना सामान, खाद्यान्न सामान र चिसो पेय पदार्थहरू होलसेल मूल्यमा खरिद गर्न र घर घरमा सामान ढुवानी गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: आधिकारिक विक्रेता
1: प्रोप्राइटर धनबहादुर तामाङ, सबिना जिमी तामाङ, निकिता किराना पसल, साथमा मिशन ट्रेड एन्ड सप्लायर्स, तुमलिङ टार बोर्डिङ अगाडि। सम्पर्क 98424447062, 98044589090।

of our visitor. Enjoy with us.

जिजस म टाढा भए पनि तिमीसँग बिताएको ती हरेक पलहरू मेरो मानस पटलमा भेटिने गरिबसेको छ। आज ठिक 5 बजी मेरो फ्लाइट छ। तिमीले यो चिठी पाएपछि मलाई बिदाईको हातहरू

0: With YouTube Music Premium, listen ad-free, offline and in the background. Plus, download podcasts for listening on the...
1: Alisa, तिमीलाई थाहा छैन नि म तिमीलाई कति धेरै माया गर्छु भनेर.
2: यो कुरा चाहिँ कति राख्छ है.

0: केटी हो माथि रोटी घरमा सबैजना आइसक्यो अरे तिमीहरू चाहिँ कति नक्कल गरेर बसेको ढिलो भइसक्यो छिटो आइदियो
1: आयो आयो
2: ए सुन्न अझ त माथि चार घरे साइना पनि पटनबाट आएको छ अरे नि
0: आज जस्तो क्या हामी पनि चार घरे साइली हेर्नु के हो केटी हो।

0: सा अब त बिस्तारै लागौ कि
1: म त कता कता हराइपुगेको छु त ल लागौ।

0: रिमा इन्टरटेनमेन्ट नेपाल।
1: प्रेम गरिन्छ कि हुन्छ? हुन्छ संस्कार त्यो संगीत दिनुहुन्छ। त्यसलाई एउटा विशेष सन्दर्भमा के लाग्यो भने लोकधुनलाई पक्राउनुहुन्छ, त्यो मनपर्छ। उनको प्रीति पहिले थिए, मेरो प्रीति पहिले।

0: जी क्या तुम
1: सरकार ने केही समय भित्रै रेल संचालन करने गरी तैयारी थालेको छ। चीनको केरुङ नाकाबाट काठमाडौंसम्म रेल संचालन का लागि तैयारी थालिएको हो। रेल संचालन का लागि प्रारम्भिक तयारी शुरू भइसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ। रेलमार्गका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर निर्माणका लागि सरकारले कम्पनी समेत छनौट गरिसकेको छ। डीपीआर सकिनासाथ रेलमार्ग निर्माणको कामले गति लिनेछ। रेलमार्ग बनेपछि काठमाडौँ लगायत आसपास क्षेत्रका झण्डै 1 करोड़ जनसंख्यालाई तत्काल लाभ प्राप्त हुनेछ।

0: 去了。
1: 今朝俩不吃饭不睡，星期四回来，你要去哪一个门？

यति बेला हो गराउने? 5 बजी अफिस छुट्टी हुन्छ, कहाँ गएको थियौ? सबैजना अफिस जान्छ नि त, न फोन उठाउँछौ? घर परिवारको अवस्था व्यवस्था केही छैन है? बाहिरै बस्नु, भित्र छिर्नु पर्दैन।

0: साथमा सगरमाथा मासु पसल समेत सञ्चालनमा रहेको सहर्ष जानकारी गराउँदछौ।
1: किराना सामान, खाद्यान्न सामान, चिसो पेय पदार्थ, कुखुराको चल्ला र पशुको आहार दान आवश्यक भएमा होम डेलिभरी सेवा समेत लिन सक्नुहुनेछ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खादबारी एक टोडिखेल बस पार्कको हाइवे सँगै ठूलो घरमा रहेको पसल। प्रोप्राइटर बलराम कटवाल 98 6 21 38 393, ईश्वरी कटवाल 98 4 21 07 629 र 029 560 508।

चाहिँ हाम्रो

सोच्दै के तिहार के खुसी के रङ्ग म जस्तै लाखो युवाहरू त्यागेर सपना छाडेर गर्व निभाउँदैछन् कर्म या चाहना मनमा राख्या छु त बाई यहाँको साल पकाइ आउँछु आमा मान्न त सही म

के तिहार के खुसी के रङ्ग म जस्तै लाखो जीवहरू त्यागेर सपना छाडेर गर्दा निभाउँदैछु कर्म या सहना मनमा राख्या छु त बाहिरको साल पकाइ छु आमा मान्न त सही म

बडा दशैं तिहार तथा छठ पर्व 82 सालको अवसरमा समस्त ग्राहक महानुभावहरू आफन्त इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। 24 क्यारेट सुनका गहना असली चाँदीका गहना बनाउनु परेमा र पुराना सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर खड्ग विश्वकर्मा, आस्था सुन चाँदी गहना पसल 5 को 54 लिङलिङ बजार, सम्पर्क नम्बर 9841148032, साथै हाम्रो शाखा 5 को 56 वाना बजारमा समेत रहेको छ। वाना बजार सम्पर्क अर्जुन शंकर 9842427421।

0: हाम्रा सबै ग्राहक मानवहरूमा दशैं तिहार र छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रा सबै शुभचिन्तकहरूमा खुशी, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: यहाँ सम्पूर्ण मोटर बाइक मर्मत गर्नुका साथै स्पेयर पार्ट पनि सुपथ मूल्यमा पाइन्छ। मोटरसाइकल वास गर्न, मोटरसाइकल मर्मत गर्न, मोटरसाइकलका विभिन्न पार्ट पूर्जाहरू परिवर्तन गर्न
0: प्रोप्राइटर अमित चौधरी, वसुधा मोटरसाइकल वर्कसप,
1: खाँपबारी नगरपालिका कार्यालय र वेलफेयर डाँडाको ठिक बीचमा हाइवेसँग सड़क मुनि रहेको मोटरसाइकल वर्कसप।
0: सम्पर्क नम्बर 9840284915। याद राख्नुहोस् है, शङ्खचौरमा 15 वर्ष भन्दा बढी समय निरन्तर मोटरसाइकल मर्मतको क्षेत्रमा ख्याति कमाइरहेको अत्यन्तै दक्ष मिस्त्री अमित चौधरीको मोटरसाइकल वर्कसप वसुधा मोटरसाइकल वर्कसप। यहाँ पाइने सामान र सेवामा समेत अत्यन्तै सहुलियत दरले कायम गरिएको सबैलाई जानकारी गराउँदछ।

0: पाखरीबास एफएम समय सूचन यो पाखरीबास एफएम को समय हो अहिले मध्याह्न 12 बजे
1: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीबास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका संखुवा सभा।

0: बड़ा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू आफन्त इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। चन्द्रसन्स गोल्ड एण्ड सिल्भर सप, सीएस गोल्ड एण्ड सिल्भर सप, खानदारी 1, भानुचोक, सङ्खुवा सभा, प्रोप्राइटर हरिबहादुर श्रेष्ठ, सम्पर्क 029563126, 98520753376, 98423409447। हामी कहाँ नम्बरी सुन र असली चाँदीका आधुनिक तथा पुराना डिजाइनका आकर्षक गरगहना पाउनुका साथै अर्डर अनुसार गरगहनाहरू बिक्री र सट्टापट्टा पनि गरिन्छ। हाम्रो शाखा भोजपुर जिल्लाको सदानन्द नगरपालिका वडा नम्बर 4 दिङला बजारमा समेत रहेको छ। दिङला बजार सम्पर्क 97422809475, प्रोप्राइटर उमेश श्रेष्ठ। साथमा किचन आइटम र गिफ्ट आइटमका सम्पूर्ण सामानहरू एउटै छानामुनि, ग्यास चुलो, प्रेसर कुकर, राइस कुकर लगायत सम्पूर्ण सामानहरू खरिद गर्न चन्द्रसन्स भाँडा पसल, प्रोप्राइटर खेम बहादुर श्रेष्ठ, सम्पर्क 98094931641 र सीएस भाँडा पसल, प्रोप्राइटर विनिता श्रेष्ठ, सम्पर्क 98621838229, खादबारी 1, भानुचोक।
1: सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा।
2: एक नम्बर सुन र असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू, रामरिला, झुम्का, मंगलसूत्र, शिरमा लगाउने जुन तारा, पुराना डिजाइनका माडवारी, नौगेडी, ढुङ्ग्री, बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन्चार लिङलिङ बजार,
1: प्रोप्राइटर खर्ग विश्वकर्मा,
3: सम्पर्क नम्बर 98423625082।
2: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर, फोन नम्बर 98113697।

0: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन,
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378011।

0: दशैं तिहार र छठ पर्वको अवसरमा सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना।
1: समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: मिनी टिलर खरिद गरेर गोरु पाल्ने झन्झटबाट मुक्त बन्नुहोस्। ग्राहकहरूको मागलाई ध्यानमा राखेर कृषि यान्त्रीकरण सामग्री पसल तुमलिन टारले आवश्यक सम्पूर्ण साइजका मिनी टिलर, जमिन जोत्ने हाते ट्याक्टर, माग बमोजिम उपलब्ध गराइरहेकोले कृषक महानुभावहरूले तुरन्त सम्पर्क गर्नुहोला। मिनी टिलरका साथमा कुटानी पिसानी सम्बन्धी विभिन्न प्रकारका मिल मेसिनरी सामानहरू, चोकर बनाउने मेसिन, जुस उत्पादनका लागि आवश्यक मेसिन, बाली गोडमेल र घाँस काट्नका लागि आवश्यक औजारहरू आवश्यक भएमा पनि सम्झनुहोला। साथमा कृषि कार्यमा प्रयोग हुने मिल मेसिनरी सामानहरूको पार्ट पूर्जा आवश्यक भएमा र मरमत गर्नु परेमा सधैँ सम्झनुहोस्।
3: प्रोप्राइटर कृष्ण थापा, 98193978811, कृषि यान्त्रीकरण सामग्री पसल तुमिन्टार।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
2: निकिता किराना पसल नै किन?
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
2: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98 42 44 47 62।
0: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
3: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98 40 58 099। मिसन टेरेन सप्लायर्स,
0: हातबारी 9, तुम्लिङटार, सङ्खुवा सभा।

0: निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु?
1: त्यसका लागि मङ्गला देवी थानमा रहेको प्रचार ट्रिपमा जान पर्यो।
2: हेलो,
1: पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उलास जस्ता पाता, जगदम्बा सुपर साइन्स जस्ता पाता र टाटा पेजको आधिकारिक डिलरसिप प्रजल ट्रेड खातारी तिन मङ्गला देवी थान सुमन्त्रक प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 98 5251753 र 029 560

0: वैसै फुलेको भन्छन् सबैले राम्रो फुल फुलेको भन्दा नि वैसै फुलेको।
1: नमस्कार, म गायक तथा संगीतकार सुरेन्द्र फुलाइ मगर।

0: दादा शब्द
1: शब्द दसैँले
0: दसैँले
1: बर्खे झरी सकियो हिउँद पलाए
0: हिउँद पलाए
1: जताततै सयपत्री फुल मुस्काए
0: फुल मुस्काए
1: फुल
0: मुस्काए
1: फुल फुल मुस्काए देशै रमाइलो भेषै रमाइलो गाउँै रमाइलो
0: गाउँै रमाइलो
1: दसैँ तिहार आउँदा त झनै रमाइलो
0: राम्रो लाग्छ दादा मलाई सुरुवात

0: Let's go.
1: सूचना संचार र मनोरञ्जनको आवाज यो FM पाखीवास 104 MHz खादबारी 3 शङ्ख सभा
2: पाखीवास FM समय सूचक यो पाखीवास FM को समय हो अहिले दिउँसो 1 बज्यो
1: बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा सबै नेपालीमा खुशी शान्ति समृद्धि सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ थान कपडा रेडीमेड कपडा सर्टिङ सुटिङका कपडा विद्यालय पोसाक लेडिज तथा जेन्ट्स आइटमका नयाँ डिजाइनदार कपडा बाल बालिकाका लागि आवश्यक सम्पूर्ण आइटमका कपडा सिरक डसना लगायत जस्तो सुकै कपडा आवश्यक भएमा सधैँ हामीलाई सम्झनुहोस् प्रोप्राइटर विनोद पोखरेल मामा होलसेल वस्त्रालय 557 बिहिबारे बजार सम्पर्क नम्बर 9840 0769 782

तिम्रो याद भुलाउन आज भोलि पिउने गरेको छु, भोलि छिट्टै मर्छु कि भनी थोरै थोरै जिउने गरेको छु। मुटु पोल्ने रहेछ नि भत्भती, तिम्रै पिरले भइरहेछ यो गति, माया रोगै पीडति।

0: दशैं, तिहार र छठ पर्वको सबैमा शुभकामना। चाड पर्व खुशी साथ मनाऊ।
1: किराना सामान, खाद्यान्न सामान र चिसो पेय पदार्थहरू होलसेल मूल्यमा खरिद गर्न र घर घरमा सामान ढुवानी गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रिमा ग्यासको आधिकारिक विक्रेता
1: प्रोप्राइटर धनबहादुर तामाङ, सबिना जिमी तामाङ, निकिता किराना पसल, साथमा मिशन ट्रेड एण्ड सप्लायर्स, तुमलिङ टार बोर्डिङ अगाडि। सम्पर्क 98424-44-762, 98-44-58-099।
0: दशैं, तिहार र छठ पर्वको अवसरमा सबै नेपालीहरूमा हार्दिक शुभकामना।
1: हामी कहाँ छापावाला एक नम्बरी सुन र चाँदीका गहनाहरू पाइनुका साथै पुरानो सुनलाई रिफाइन गरी एक नम्बर बनाइन्छ। प्रोप्राइटर सुजन धमला 98-243-56-142, 98-1900-50-69। नवबुद्ध ज्वेलर्स, तुमलिङ टार, शङ्खुवा, सुभा।

0: दशैं तिहार र छठ पर्वको अवसरमा सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना।
1: समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: मिनी टिलर खरिद गरेर गोरु पाल्ने झन्झटबाट मुक्त बन्नुहोस्। ग्राहकहरूको मागलाई ध्यानमा राखेर कृषि यान्त्रीकरण सामग्री पसल तुमलिङटारले आवश्यक सम्पूर्ण साइजका मिनी टिलर, जमिन जोत्ने हाते ट्याक्टर, माग बमोजिम उपलब्ध गराइरहेकोले कृषक महानुभावहरूले तुरन्त सम्पर्क गर्नुहोला। मिनी टिलरका साथमा कुटानी पिसानी सम्बन्धी विभिन्न प्रकारका मिल मेसिनरी सामानहरू, चोकर बनाउने मेसिन, जुस उत्पादनका लागि आवश्यक मेसिन, बाली गोडमेल र घाँस काट्नका लागि आवश्यक औजारहरू आवश्यक भएमा पनि सम्झनुहोला। साथमा कृषि कार्यमा प्रयोग हुने मिल मेसिनरी सामानहरूको पार्ट पूर्जा आवश्यक भएमा र मरमत गर्नु परेमा सधैँ सम्झनुहोस्।
3: प्रोप्राइटर कृष्ण थापा 9813978811, कृषि यान्त्रीकरण सामग्री पसल तुमलिङटार बोर्डिङ स्कूल अगाडि।
4: सूचना, संचार र मनोरञ्जनका आवाज यो हो FM बाँकीवास 104 MHz खादबारी 3 शङ्खसभा।

0: दशैं तिहार र छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। बिजुलीको सामान, पेन्टिङ रङ, सबै प्रकारका पाइपहरू र किराना सामान एउटै छानामुनि मिनु आयरन स्टोरमा यहाँहरूलाई स्वागत छ। हामी कहाँ गुणस्तरीय रड र पाताहरू पाइन्छ। झ्याल, ढोका र ग्रिलका सामानका लागि हामीलाई सम्झनुहोस्।
1: अलैची खरिद बिक्री, कामाख्या ग्यास र हुलास जस्ता पाताका लागि सधैँ सम्झनुहोस्
0: मिनु आयरन स्टोर, चैनपुर 7, सङ्खुवा सभा। प्रोप्राइटर पासाङ शेर्पा।

0: दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग आफन्त इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। हामी कहाँ खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा, रंगरोगन र हार्डवेयरका सम्पूर्ण सामानहरू उपलब्ध छ। साथमा गिट्टी बालुवा आवश्यक भएमा र ढुवानी गर्नु परेमा होम डेलिभरीको समेत व्यवस्था गरिएको छ।
1: धानको तेल पाइदो रहेछ है यहाँ चाहिँ।
2: यो चाहिँ कोलेस्ट्रोल, सुगर, प्रेसरको लागि, विशेष गरी मुटुको लागि राम्रो हो।
0: प्रोप्राइटर धनबहादुर रसाईली, सम्पर्क 98-5-51-753। प्रज्वल ट्रेडर्स, खाँदबारी नगरपालिका, वडा नम्बर 3, मंगला देवी थान, सङ्खुवा सभा।

0: पाखरीबास एफएम समय सूचक यो पाखरीबास एफएम को समय हो अहिले दिउँसो 2 बज्यो
1: सम्पूर्ण किसिमका इलेक्ट्रोनिक सामानका साथमा घडी रेडियो विभिन्न कम्पनीका मोबाइलहरू मोबाइल पार्ट्स मोबाइल मर्मत फोटो खिच्न फोटो धुलाई गर्न फोटो फ्रेमिङ सिसा फ्रेमिङ फोटो कपी लेमिनेसन प्रिन्टिङ स्क्यानिङ लेमिनेसन कस्मेटिक आइटमका सम्पूर्ण सामानहरू नाइलन छाप प्रिन्ट छाप लगायत जस्तो सुकै सेवा आवश्यक भएमा वाना बजारमा एउटै छानामुनि सम्पूर्ण काम साइरस इलेक्ट्रोनिक्स पसल पाँचकपन नगरपालिका वाना बजार सङ्खुवा सभा प्रोप्राइटर सुमन श्रेष्ठ 98243445631
2: दशैं तिहारको शुभकामना सबै नेपालीहरूमा खुशी शान्ति र उत्तरोत्तर प्रगति होस्
1: गुणस्तरीय एकदिने ब्रोइलर कुखुराको चल्ला हाँस टर्की बट्टाई कालिजका चल्ला माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो गाई भैँसी बाख्रा बंगुरको दानाका साथमा जिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा
3: कटवाल स्टोर र सगरमाथा मासु पसललाई सधैँ सम्झनुहोस्
1: यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको व्यवस्था समेत रहेको छ खुद्रा र होलसेल सामान खरिदका लागि सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा खाँदबारी सङ्खुवा सभा
3: साथमा सगरमाथा मासु पसल समेत सञ्चालनमा रहेको सहर्ष जानकारी गराउँदछौ
1: किराना सामान खाद्यान्न सामान चिसो पेय पदार्थ कुखुराको चल्ला र पशुको आहार दाना आवश्यक भएमा होम डेलिभरी सेवा समेत लिन सक्नुहुनेछ सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा खाँदबारी एक टोडीखेल बस्तारको हाइवे सँगै ठूलो घरमा रहेको पसल प्रोप्राइटर बलराम कटवाल 98 6 21 38 393 ईश्वरी कटवाल 98 4 21 07 629 र 029 560 508

बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग, आफन्त, इष्टमित्र एवं समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। किराना सम्बन्धी सामानहरू, खाद्यान्न सामान र चिसो पेय पदार्थहरू थोक तथा खुद्रा मूल्यमा खरिद गर्नु परेमा सधैँ हामीलाई सम्झनुहोस्। सामानहरूको होम डेलिभरी गर्नका लागि समेत उत्सव एन्ड सौरभी स्टोर, तुमलिङटार एयरपोर्ट मेन गेटको पूर्व लाइन। प्रोप्राइटर उमेश बस्नेत, सम्पर्क 98 5251 7337 र 98 020 51 7337।

0: दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग आफन्त इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। हामी कहाँ खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा, रंगरोगन र हार्डवेयरका सम्पूर्ण सामानहरू उपलब्ध छ। साथमा गिट्टी बालुवा आवश्यक भएमा र ढुवानी गर्नु परेमा होम डेलिभरीको समेत व्यवस्था गरिएको छ।
1: धानको तेल पाइदो रहेछ है यहाँ चाहिँ।
2: यो चाहिँ कोलेस्ट्रोल, सुगर, प्रेसरको लागि, विशेष गरी मुटुको लागि चाहिँ राम्रो हो।
0: प्रोप्राइटर धनबहादुर रसाईली, सम्पर्क 98-5251-753। प्रज्वल ट्रेडर्स, खाँदबारी नगरपालिका, वडा नम्बर 3, मंगला देवी थान।

0: सभा।
1: स्मार्ट मान्छे स्मार्ट तरिका प्रभु बैंकको मोबाइल
2: ब्याङ्क शुभम असली ओपीसी सिमेन्ट सिन्स 2003
3: डिश होम फाइबर नेट एक सही कनेक्सन
1: छिटो सजिलो र विश्वासिलो यस्तो हातमै पैसा दिए जस्तो
4: प्रभु मनी ट्रान्सफर प्रभुकै इच्छा
5: बेरोजगारीलाई हराउ देशलाई जिताउ
6: रोयल ब्याङ्क खुसी बाणी वर्ष खुसी
7: प्रेमले बाँधेको हाम्रो सम्बन्ध जस्तो कि सुनमा सुगन्ध 49 बागलुङ ज्वेलर्स न्यू रोड काठमाडौँ
8: ल बाबु हजुरकै हाड भरोसामा फुलमा आएकी छ गाउँको मान्छे ठाउँमा हुनुहुन्छ ठाउँको मान्छे गतिलो हुन्न भन्छन् भर्खरकी फुल जस्तै छ फुलमाया बाटो बिराउली दिशा देखाउन है बाबु धर्मै लाग्ला
9: हुन्छ हुन्छ पिर नगर्नु म छु
10: दाई यहाँ बस्नुहुन्छ र
9: बस बस हामीलाई त बानी भइसक्यो यहीँबाट गाडी लाग्छ गाडीबाट झरेर 5-7 मिनट हिँडेपछि काममा पुगिन्छ मैले साउसँग कुरा गरिसकेको छु मान्छे राम्ररी छ भन्दै छु काम जानेपछि स्यालेरी फिक्स गरौँला भनेको छ किराना पसलको दिदीलाई कोठा बुझ्न भनिसके तिम्रो लागि डान्स क्लास बुझ्न पनि पठाएछ 5-7 दिनमा सबै सेटल हुन्छ
10: एकपटक म्युजिक भिडियोमा चान्स पाएर मोडलमा चल्न पाए त है दाई
9: चलिन्छ कलाकारितामा कतिखेर भाग्य चम्किन्छ थाहै हुन्न देख्यो ठाउँ पाइयो सर हामी 8-10 वर्ष भइसक्यो सङ्घर्ष गरेको र त एक दिन चलाउँला भन्ने छ तिर्न गर म छु

0: सकम्बरी
1: सकम्बरी
0: हजुर तपाईँको नि
1: मेरो म्युजिक भिडियोमा लन्च गर्न चाहन्छु
0: अनि डिनर चाहिँ गर्नुहुन्न
1: लाइक क्यामेरा

0: लाज लाग्दैन? चोकमा बसेर सिगरेट बेचे जस्तो जवानी छि, कतिन्जेल यो दलदलमा गालामा रस सन्जेल त होला नि यस्तो यस्तो मान्छेसँग हिँड्ने?
1: यस्तो मान्छे कस्तो मान्छे दाई, के फरक छ र तपाईँ र ती मान्छेहरूमा? फरक छ र, फरक छ र, यता हेर्नुहोस्, फरक छ र दाई। तपाईँले मेरो सपनाको फाइदा उठाउनु भयो, सहयोग गर्नुभयो, सस्तोमा पर्नुभयो। उनीहरूले मेरो अभावको फाइदा उठाए, मूल्य तिरे, महँगोमा परे, यही हो फरक। तपाईँहरू सबै मिलेर होइन मलाई दलदलमा फसाएको? आमाले छोरी छोरी पाई भनेर बाउले अर्की लिएर हिँड्यो, परिवारको जिम्मेवार मेरो काँधमा आइपुग्यो। एउटा राम्रो कलाकार बनौँला, नाम कमाउँला, दाम कमाउँला, घर परिवार हेरौँला, बहिनीहरू पढाउँला भनेर आएकी होइन? तपाईँहरूले होइन मलाई बाध्यतामा पुऱ्याएको।
0: बाध्यता पऱ्यो भने जे पनि गर्ने, इज्जतै फाल्ने, भाप लाग्ला, भाप लाग्ला।
1: कहाँ लेखेको छ र दाई इज्जत छोरी मान्छेको मात्र जान्छ भनेर, पाप छोरी मान्छेलाई मात्र लाग्छ भनेर कहाँ लेखेको छ? तपाईँहरूको चाहिँ इज्जत जाँदैन, पाप लाग्दैन? पाप लाग्छ भने हामी सबैले लाग्छ। मलाई यो बाध्यतामा पुर्याउने मेरो बाउलाई पनि पाप लाग्छ, मेरो यो बाध्यताको फाइदा उठाउने तपाईँहरूलाई पनि पाप लाग्छ। र बाध्यतामा बाटो बिराएकोले सायद पाप मलाई पनि लाग्छ।

0: हेलो
1: हजुर, सकम्बरीजी बोल्नु भयो?
0: हजुर भन्नुहोस् न।
1: म यहाँ मन्त्री क्वार्टरबाट, तपाईँलाई हाम्रो मन्त्रीज्यूले भेट्न खोज्नु भएको थियो।
0: केको लागि होला?
1: ए, तपाईँले हाम्रो पार्टीलाई सहयोग गर्नु पर्यो राजनीतिमा आएर।
2: राजनीतिमा
0: राजनीतिमा

0: सम्पूर्ण नेपालीमा विजयादशमी तथा दीपावली 2083 को हार्दिक मंगलमय शुभकामना। यो दशैं तिहार सबैको शुभ रहोस्।
1: पशुको कृत्रिम गर्भाधान एआई गराउनका लागि तुमलिन्टार भेट्स फर्मा, पशुको स्वास्थ्यको साथी किसानको विश्वास, पशुको स्वास्थ्य हाम्रो प्रतिबद्धता, गुणस्तरीय सेवा हाम्रो बाचा। हाम्रा सेवाहरू पशुको कृत्रिम गर्भाधान एआई गराउने, गुणस्तरीय औषधि, खोप तथा भिटामिन सप्लिमेन्ट तथा टोनिक, पशु स्वास्थ्य परामर्श सेवा, उचित मूल्यमा भरपर्दो सेवा। प्रोप्राइटर नरध्वज भण्डारी, सम्पर्क 9815087908, 9763785770। सुरेश भण्डारी, सम्पर्क 9800906516, 9860376996। हामी कहाँ पशुहरूको सम्पूर्ण औषधि, खोप, भिटामिन सप्लिमेन्ट तथा पशु स्वास्थ्य सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध छ। साथमा तरकारी, बिउ र विषादी समेत सुपथ मूल्यमा बिक्री गरिन्छ।

बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। 24 क्यारेट सुनका गहना, असली चाँदीका गहना बनाउनु परेमा र पुराना सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर गम बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचादी हस्तकला उद्योग, खाँदबारी 1 भानुचोक सङ्खुवा सभा। सम्पर्क नम्बर 98423-65631 र 98070-13265।

0: 品质。
1: Parkibus FM 3枚数着 You Parkibus FM 3枚数アヒレデュース3バジュー

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जसको सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
0: प्रोप्राइटर खर्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 082
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शङ्कर
3: फोन नम्बर 98 11 33 96 97

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
2: निकिता किराना पसल नै किन?
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
2: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98 42 44 47 62।
0: निकिता किराना पसल तुम्लिङ टार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
3: प्रोप्राइटर सबिना जिनी तामाङ, सम्पर्क नम्बर 98 40 58 89। मिसन टेरेन सप्लायर्स,
0: हातबारी 9 तुम्लिङ टार, सङ्खुवा सभा।
4: बड़ा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ चौकस, जाली, खापा सहित घरायसी तथा अफिसियल गुणस्तरीय फर्निचरहरू तयार गरिन्छ। प्लाईवुड चाहिएमा र होम सर्भिस सेवा आवश्यक भएमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर सूर्य बहादुर नरेश तामाङ, पवित्र फर्निचर उद्योग, खाँदबारी 7, मंगला देवी थान। सम्पर्क 0295160036, 98 41 08054।
5: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
6: पुरानो ग्यास्ट्रिक अल्सर, हर्सा, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्मरोग, चिनी रोग, टन्सिल, बाथ, हाडजोनी, नसा, नाक कान, घाँटी, दम, पिनास, तल्लो पेट दुख्ने, महिनावारी गडबडी भएको, हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर, पाठेघर सम्बन्धी बाजुपनको समस्या, हात झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी, इसिजी, एक्सरे, भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ।
3: सम्पर्क नम्बर 0295702092, 98 43 45 019
6: र 98 14 36 51 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ, सङ्खुवा सभा।

बड़ा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। चन्द्रसन्स गोल्ड एण्ड सिल्भर सप, सीएस गोल्ड एण्ड सिल्भर सप, खानदारी 1, भानुचोक, सङ्खुवा सभा, प्रोप्राइटर हरिबहादुर श्रेष्ठ, सम्पर्क 029563126, 98520375376, 98423409447। हामी कहाँ नम्बरी सुन र असली चाँदीका आधुनिक तथा पुराना डिजाइनका आकर्षक गरगहना पाउनुका साथै अर्डर अनुसार गरगहनाहरू बिक्री र सट्टापट्टा पनि गरिन्छ। हाम्रो शाखा भोजपुर जिल्लाको सदानन्द नगरपालिका वडा नम्बर 4 दिङला बजारमा समेत रहेको छ। दिङला बजार सम्पर्क 97422809775, प्रोप्राइटर उमेश श्रेष्ठ। साथमा किचन आइटम र गिफ्ट आइटमका सम्पूर्ण सामानहरू एउटै छानामुनि, ग्यास चुलो, प्रेसर कुकर, राइस कुकर लगायत सम्पूर्ण सामानहरू खरिद गर्न चन्द्रसन्स भाँडा पसल, प्रोप्राइटर खेम बहादुर श्रेष्ठ, सम्पर्क 98094931641 र सीएस भाँडा पसल, प्रोप्राइटर विनिता श्रेष्ठ, सम्पर्क 98621838229, खादबारी 1, भानुचोक।

बडदशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा सबै नेपालीमा खुशी, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खाना, खाजा, नास्ता र बास बस्नको लागि सधैं सम्झनुहोस्। प्रोप्राइटर चन्द्रबहादुर नेउपाने, जलजला होटल परिवार, 556 वाना बजार, सङ्खुवा सभा।

0: ठेक्का त ट्याक्रक्क मिले, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउन हो?
1: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रिपमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खातरी तीन मङ्गलादेवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 98525517353 र 0295605353।

ലൈഫ് ബുഡി സാരി പോയി കാണാൻ.

0: खसै पनि घरलाई ल्याउनु पर्छ भयो यसपालि त पोहोर जस्तो राख भयो नि ल बरु म आफै पानी तताउँछु खुवाउँछु टाउको चाहिँ चट्टाउसिनु पर्छ अब
1: खालास बैया गोर्ने खसी पैसा

0: बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। 24 क्यारेट सुनका गहना, असली चाँदीका गहना बनाउनु परेमा र पुराना सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर खड्ग विश्वकर्मा, आस्था सुन चाँदी गहना पसल 5 को 54 लिङलिङ बजार, सम्पर्क नम्बर 9841148032, साथै हाम्रो शाखा 5 को 56 वाना बजारमा समेत रहेको छ। वाना बजार सम्पर्क अर्जुन शंकर 9842427421।
1: चलचित्र प्रोडक्शन।

Thank you.

0: हाम्रा सबै ग्राहक मानुभावहरूमा दशैं तिहार र छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रा सबै शुभचिन्तकहरूमा खुशी, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: यहाँ सम्पूर्ण मोटर बाइक मर्मत गर्नुका साथै स्पेयर पार्ट पनि सुपथ मूल्यमा पाइन्छ। मोटरसाइकल वास गर्न, मोटरसाइकल मर्मत गर्न, मोटरसाइकलका विभिन्न पार्ट पूर्जाहरू परिवर्तन गर्न
0: प्रोप्राइटर अमित चौधरी, वसुधा मोटरसाइकल वर्कसप,
1: खाँदबारी नगरपालिका कार्यालय र वेलफेयर डाँडाको ठिक बीचमा हाइवेसँग सड़क मुनि रहेको मोटरसाइकल वर्कसप।
0: सम्पर्क नम्बर 9840284915। याद राख्नुहोस् है, शङ्खसभामा 15 वर्ष भन्दा बढी समय निरन्तर मोटरसाइकल मर्मतको क्षेत्रमा ख्याति कमाइरहेको अत्यन्तै दक्ष मिस्त्री अमित चौधरीको मोटरसाइकल वर्कसप, वसुधा मोटरसाइकल वर्कसप। यहाँ पाइने सामान र सेवामा समेत अत्यन्तै सहुलियत दरले कायम गरिएको सबैलाई जानकारी गराउँदछ।

0: 2083 सालको दशैं तिहारको पावन अवसरमा समस्त ग्राहक वर्ग लगायत सबै नेपालीहरूमा सुस्वास्थ्य, दीर्घायु एवं खुशी, शान्ति, ऐश्वर्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वास्थ्य परामर्शका लागि सम्झनै पर्ने नाम चन्द्रहाङ लिम्बू, सुमित्रा लिम्बू, जिना फार्मेसी, चैनपुर 6, भीमसेन थान। सम्पर्क नम्बर 98424169।
1: पाखरीबास एफएम समय सूचना। यो पाखरीबास एफएम को समय हो, अहिले दिउँसो 4 बज्यो।
2: सुन है, आज गाडागरी यो समयको आदिवासी बैठकले के निर्णय गरेको छ भनेपछि अर्को हप्ता हामी गाउँमा कार्यक्रम गर्ने निर्णय गरेका छौँ, ठिक छैन? त्यस कार्यक्रममा तिमी दुईजनाले व्यवस्थापन गर्ने है, तिमी दुईजनाले त्यसको कार्यक्रमको लागि पैसा उठाउने, चन्दा उठाउने, र त्यो कार्यक्रममा हिरे र चन्द्र चाहिँ नाच्ने है, दिलमायाले र मैले चाहिँ अस्ति लेखेको गीत चाहिँ गाउने।
3: अनि अस्तिको बैठकमा त हिरेसँग मेरो नाच्ने कुरा भएको होइन र?
4: अनि जो नाचे पनि नाच्ने त हो नि, तै नाच न त त्यसो भए, भाइ भयो तै नाच, अब अरे भनिसक्नु तै नाच, पानी नाच के यसो भन्छ?
2: होइन होइन, हल्ला नगर, अब के गर्ने भनेपछि तिमीले म गाउने होइन, उनीहरू चाहिँ नाच्छ, अब यही अनुसार चाहिँ अब साँच्नुपर्छ होइन, बेलुकी चाहिँ सबैजना खाना खाएर तालिम गर्ने गर्दै आउनु हुन्छ, ठिक छ नि? ठिक छ होइन, ठिक छ हिरे,
5: दिलमा आएर म नाच्न पर्ने

ल तालिम राम्रो भयो, अर्को हप्तालाई कार्यक्रमको तयारी गरौँ। ल हेरे दिनमा यसलाई फोन जाने लस्करे म पनि लागे।

0: दशैं तिहारको शुभकामना सबै नेपालीहरूमा खुशी शान्ति र उत्तरोत्तर प्रगति होस्।
1: गुणस्तरीय एकदिने ब्रोइलर कुखुराको चल्ला, हाँस, टर्की, बट्टाई, कालिजका चल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई, भैँसी, बाख्रा, बंगुरको दानाका साथमा जिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा
2: कटवाल स्टोर र सगरमाथा मासु पसललाई सधैँ सम्झनुहोस्।
1: यहाँ विवाह, पार्टी, वनभोजका लागि विशेष छुटको व्यवस्था समेत रहेको छ। खुद्रा र होलसेल सामान खरिदका लागि सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खाँदबारी, सङ्खुवा सभा,
2: साथमा सगरमाथा मासु पसल समेत सञ्चालनमा रहेको सहर्ष जानकारी गराउँदछौ।
1: किराना सामान, खाद्यान्न सामान, चिसो पेय पदार्थ, कुखुराको चल्ला र पशुको आहार दान आवश्यक भएमा होम डेलिभरी सेवा समेत लिन सक्नुहुनेछ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खाँदबारी एक, टोडीखेल बस पार्कको हाइवे सँगै ठूलो घरमा रहेको पसल। प्रोप्राइटर बलराम कटवाल 98 6 21 38 393, ईश्वरी कटवाल 98 4 21 07 629 र 029 560 508।

0: सङ्कल्पैभरि।
1: बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। 24 क्यारेट सुनका गहना, असली चाँदीका गहना बनाउनु परेमा र पुराना सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा सधैं हामीलाई सम्झनुहोस्। प्रोप्राइटर गम बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचादी हस्तकला उद्योग, खाँदबारी 1, भानुचोक, सङ्खुवार सभा। सम्पर्क नम्बर 98423-65631 र 98070-13265।

0: यो त धेरै रिसाएको बोलेनन् खै खै यति करलाउँदैन नगर्ने के गर्छ
1: उहाँ बिहारी छ क्या
2: के भनौँ खै

0: केटाले फकाउन नसके जस्तो छ है।
1: गाउँदिनु म।

0: Ah,
1: ¿y qué es?
0: Desnudas.
2: ¡Subray! ¡Ajá!

0: कति माया गर्छस् भनेपछि मन पग्लियो, आज माया बस्ला जस्तो छ।
1: यहाँ कोही कोहीको माया बसिसक्यो।
2: हे मुनामदन पढाएछौ? हे

0: अब माया बसे जस्तो भाउजू भन्नु पाइएला नि। भाउजू भाउजू
1: भाउजू भाउजू भाउजू भाउजू भाउजू छोराले त सबै गाउँले लगाएछन्।
2: के भन्नुहुन्छ?
1: जाडो गर्दै एकचोटि
3: आमा, म विशेष कारणले गाउँ छोडेर जाँदैछु, तर म फर्किन्छु आमा, बाबाको सपना पुरा गरेर फर्किन्छु। मलाई पर्खे आई आमा, मेरो माया नमरे, म एक दिन अवश्य फर्किन्छु।

भनेर कसरी अहिलेको एउटा रोगीको रोगीमा गीत गाउँदा गाउँदै जानिएको माया प्रेमले उचाएको कथा बाटो बोलामाया बनेको रहेछ। अन्तिममा गएर चाहिँ अब कस्तो आउँछ त बोलामाया भन्दै भन्ने कुरोमा पनि दर्शकहरूलाई चाहिँ आफूले त्यो सिटी बनाएर पुरै टिमको लागि चाहिँ

0: बड़ा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग, आफन्त, इष्टमित्र एवं समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। किराना सम्बन्धी सामानहरू, खाद्यान्न सामान र चिसो पेय पदार्थहरू थोक तथा खुद्रा मूल्यमा खरिद गर्नु परेमा सधैँ हामीलाई सम्झनुहोस्। सामानहरूको होम डेलिभरी गर्नका लागि समेत उत्सव एण्ड सौरभी स्टोर, तुमलिङटार एयरपोर्ट मेन गेटको पूर्व लाइन। प्रोप्राइटर उमेश बस्नेत, सम्पर्क 98-520-51-737 र 98-020-51-737।
1: पाखीबास एफएम समय सूचना। यो पाखीबास एफएम को समय हो, अहिले साँझ 5 बज्यो।

0: दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग आफन्त इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा, रंगरोगन र हार्डवेयरका सम्पूर्ण सामानहरू उपलब्ध छ। साथमा गिट्टी बालुवा आवश्यक भएमा र ढुवानी गर्नु परेमा होम डेलिभरीको समेत व्यवस्था गरिएको छ।
1: धानको तेल पाइदो रहेछ है यहाँ चाहिँ।
2: यो चाहिँ पोलिस्टर, सुगर, प्रेसरको लागि, विशेष गरी मुटुको लागि चाहिँ राम्रो हो।
0: प्रोप्राइटर धनबहादुर रसाईली, सम्पर्क 98520-51753। प्रज्वल ट्रेडर्स, खाँदबारी नगरपालिका, वडा नम्बर 3, मंगला देवी थान, सङ्खुवा सभा।

बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू आफन्त इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ चौकस जाली खापा सहित घरायसी तथा अफिसियल गुणस्तरीय फर्निचरहरू तयार गरे

0: दशैं तिहार र छठ पर्वको अवसरमा सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना।
1: समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: मिनी टिलर खरिद गरेर गोरु पाल्ने झन्झटबाट मुक्त बन्नुहोस्। ग्राहकहरूको मागलाई ध्यानमा राखेर कृषि यान्त्रीकरण सामग्री पसल तुमिन्तारले आवश्यक सम्पूर्ण साइजका मिनी टिलर, जमिन जोत्ने हाते ट्याक्टर, माग बमोजिम उपलब्ध गराइरहेकोले कृषक महानुभावहरूले तुरन्त सम्पर्क गर्नुहोला। मिनी टिलरका साथमा कुटानी पिसानी सम्बन्धी विभिन्न प्रकारका मिल मेसिनरी सामानहरू, चोकर बनाउने मेसिन, जुस उत्पादनका लागि आवश्यक मेसिन, बाली गोडमेल र घाँस काट्नका लागि आवश्यक औजारहरू आवश्यक भएमा पनि सम्झनुहोला। साथमा कृषि कार्यमा प्रयोग

0: दशैं तिहार र छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। बिजुलीको सामान, पेन्टिङ रङ, सबै प्रकारका पाइपहरू र किराना सामान एउटै छानामुनि मिनु आइरन स्टोरमा यहाँहरूलाई स्वागत छ। हामी कहाँ गुणस्तरीय रड र पाताहरू पाइन्छ। झ्याल, ढोका र ग्रिलका सामानका लागि हामीलाई सम्झनुहोस्।
1: अलैची खरिद बिक्री, कामाख्या ग्यास र हुलास जस्ता पाताका लागि सधैँ सम्झनुहोस्।
0: मिनु आइरन स्टोर, चैनपुर 7, संखुवा सभा। प्रोप्राइटर पासाङ शेर्पा।
2: दशैं, तिहार र छठ पर्वको अवसरमा सबै नेपालीहरूमा हार्दिक शुभकामना।
3: हामी कहाँ छापावाला एक नम्बरी सुन र चाँदीका गहनाहरू पाइनुका साथै पुरानो सुनलाई रिफाइन गरी एक नम्बर बनाइन्छ। प्रोप्राइटर सुजन धमला 98243456142, 98190050 69। नवबुद्ध ज्वेलर्स, तुमलिङटार, सङ्खुवा सभा।

0: दशैं, तिहार र छठ पर्वको सबैमा शुभकामना। चाडपर्व खुशी साथ मनाऊ।
1: किराना सामान, खाद्यान्न सामान र चिसो पेय पदार्थहरू होलसेल मूल्यमा खरिद गर्न र घर घरमा सामान ढुवानी गर्न सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर धनबहादुर तामाङ, सबिना जिमी तामाङ, निकिता किराना पसल, साथमा मिशन ट्रेड एण्ड सप्लायर्स, तुमलिङ टार बोर्डिङ अगाडि। सम्पर्क 9842444762,
2: 9804589099।

0: सम्पूर्ण नेपालीमा विजयादशमी तथा दीपावली 2083 को हार्दिक मंगलमय शुभकामना। यो दशैं तिहार सबैको शुभ रहोस्।
1: पशुको कृत्रिम गर्भाधान एआई गराउनका लागि तुमलिङटार भेट्स फर्मा, पशुको स्वास्थ्यको साथी किसानको विश्वास, पशुको स्वास्थ्य हाम्रो प्रतिबद्धता, गुणस्तरीय सेवा हाम्रो बाचा। हाम्रा सेवाहरू पशुको कृत्रिम गर्भाधान एआई गराउने, गुणस्तरीय औषधि, खोप तथा भिटामिन सप्लिमेन्ट तथा टोनिक, पशु स्वास्थ्य परामर्श सेवा, उचित मूल्यमा भरपर्दो सेवा। प्रोप्राइटर नरध्वज भण्डारी, सम्पर्क 9815087908, 9796385770। सुरेश भण्डारी, सम्पर्क 9800906516, 9806376996। हामी कहाँ पशुहरूको सम्पूर्ण औषधि, खोप, भिटामिन सप्लिमेन्ट तथा पशु स्वास्थ्य सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध छ। साथमा तरकारी, बिउ र विसादी समेत सुपथ मूल्यमा बिक्री गरिन्छ।

Radio NRN 99.1. समयको ख्याल राखौं। 6 बज्यो।

0: नेपाली रेडियो नेटवर्कको साँझ 6 बजेको नेपाली खबरमा खबर सहयात्री उषा किरण सँगै माधव दुलालको नमस्कार।
1: 13 प्रस्तावित राजदूतको सुनवाई सकियो, अनुमोदन बारे निर्णय गर्न बाँकी। साउदी अरेबियाका लागि प्रस्तावित गिरी बहादुर सुनारलाई आफ्नो नाम फिर्ता लिन सांसदहरूको सुझाव, संघीयता बलियो बनाउने प्रदेश सरकारका मुख्यमन्त्रीहरूको प्रतिबद्धता।
0: बुढी गण्डकी बाढीले उत्तरी गोर्खाका 5,000 घर विद्युत विहीन, पुल बाटो र संचारमा समेत क्षति हुँदा प्रशासनिक काम ठप्प। भोटेकोशी बाढीले राजस्व संकलन प्रभावित हुने प्रक्षेपण, 12 दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो।
1: सुदूरपश्चिम बजेट विवादको असर, एमाले व्हीप उल्लंघन गरेका 2 सांसदसँग सोध्यो स्पष्टीकरण। सरकारी अस्पतालका कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध हुन पत्राचार, वाणिज्य बैंकहरूले 2 महिनामा गरे 17 अर्ब नाफा।
0: मानव अधिकार परिषद सदस्यमा नेपाल सहित 15 राष्ट्र निर्वाचित, ग्रीनल्याण्डमा तेल, ग्यास र खनिजको खोजी चाँडै शुरू हुने ट्रम्पको दावी। कियेभमा रूसी क्षेप्यास्त्र आक्रमण, 1 जनाको मृत्यु।
1: र 20औं एसियन गेम्समा पदक विजेता खेलाड़ीले सरकारबाट पाए पुरस्कार, प्रयागराज सिंह सुवाल स्मृति अन्तरवडा फुटसलमा, काठमाडौँ महानगरपालिका 16 च्याम्पियन।

दशैंमा सीसी ब्रान्ड तथा सीसी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडा, साथै 0% ब्याजमा सजिलो किस्ता। सीसी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीसी।

भी चाहूँ पाउनु होस् रु 1,42,500 सम्मको क्याशब्याक र उपहारहरू 85 र 98 इन्च टिभीमा TCL साउन्ड बार फ्रिजमा सिजी इन्डक्सन कुकटप वासिङ मेसिनमा 6 किलो सर्फ एक्सेल म्याट्रिक एसीमा फ्री इन्स्टलेसन र 0% ईएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड TCL सिजी इलेक्ट्रोनिक्स

किन्दा 37,700 रुपियाँसम्म क्यास ब्याकको अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टिडोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: यो चाड पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: उपत्यकामा रेडियो एनआरएम 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। 13 प्रस्तावित राजदूतको सुनवाई सकियो सम्बन्धी खबरबाट। 13 जना प्रस्तावित राजदूतहरूको सुनवाई सकिएको छ, यद्यपि उहाँहरूलाई अनुमोदन गर्ने वा के गर्ने भन्ने बारेमा निर्णय हुन बाँकी छ। गत असोज 2 गते बसेको मन्त्री परिषद बैठकले 13 वटा देशका लागि राजदूत सिफारिश गरेको थियो। भारतका निम्ति डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरञ्जन थापा, बेलायतका लागि गौरव शमशेर जंगबहादुर राणा, जर्मनीका लागि सरु जोशीलाई राजदूतमा सिफारिश गरिएको थियो। यस्तै इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरसन, जापानका लागि जिज्ञान कुमार थापा, ओमानका लागि डाक्टर पद्माक्षी राणा, मलेसियाका लागि चुडामणि खरेल, दक्षिण कोरियाका लागि प्राध्यापक डाक्टर संगम श्रेष्ठ, श्रीलंका लागि डाक्टर मञ्चला कुमारी झा र साउदी अरेबियाका लागि गिरी बहादुर सुनवारलाई राजदूतमा सिफारिश गरिएको थियो। उनीहरूको संसदीय सुनवाई आजबाट सकिएको हो।
3: साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरी बहादुर सुनवारलाई आफ्नो नाम फिर्ता लिन सांसदले सुझाव दिएका छन्। संसदीय सुनवाई विशेष समितिमा सांसदले उनीमाथि लागेका विभिन्न आरोपको फेहरिस्त प्रस्तुत गर्दै अयोग्य बनाउनु भन्दा आफै नाम फिर्ता लिन उपयुक्त हुने धारणा राखेका थिए। विभिन्न उजुरीको विषयमा सांसदले जवाफ माग गर्दै प्रश्न सोधेका छन्। नेकपाका सांसद वर्षमान पुनले उजुरी सुन्न पनि नसकिने खालको रहेको बताउनु भएको छ। महिलामाथि हिंसा गरेको, सासू ससुरा र सन्तानलाई टर्चर दिएको र गलत संगत गरेको प्रसंग उहाँले उल्लेख गर्नुभएको छ। उहाँले भन्नुभयो, यस्तो गलत कुरामा अडिन राम्रो हुँदैन, मैले जवाफ पनि मागिरहेको छैन, तपाईँ नाम फिर्ता लिनुहोस् भन्ने हो। उच्च नैतिक चरित्र भएको मान्छेलाई पठाउने तथ्य छ, अडियो भिडियो सुनाउन पनि सकिन्छ, तपाईँले सुन्न चाहनुहुन्छ भने। यो कुरामा नाम फिर्ता लिइदिनु भयो भने अयोग्य बनाउने, रिजेक्ट गर्ने कुरा हुँदैन। उहाँले थप्नुभयो, महिला हिंसाको कुरा सही हुँदैन, दलित माथिको सीमान्तकृत समुदायको पीड़ा सहन सक्दैनौ। यस्तै नेकपा एमालेकी सांसद पद्मा आर्यालले प्रस्तावित राजदूत सुनारबारे सुनेका कुराले उहाँको अनुहार समेत हेर्न मन नलाग्ने अवस्था आएको बताउनु भएको छ।
2: प्रदेश सरकारका मुख्यमन्त्रीहरूले सक्षम, चुस्त, मितव्ययी तथा उत्तरदायी प्रादेशिक शासन सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कोशीमा आज सकिएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले संविधानको पालना गर्दै प्रादेशिक शासन मार्फत संघीयता बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनीहरूले संघीयता सम्बन्धी भ्रम र गलत बुझाइलाई तथ्य, अनुभव र उपलब्धिका आधारमा स्पष्ट गर्दै नागरिकको विश्वास र अपनत्व अभिवृद्धि गर्ने लक्ष्य राखेका छन्। मुख्यमन्त्री सम्मेलनमा सुदूरपश्चिम प्रदेश बाहेकका मुख्यमन्त्री सहभागी हुनुहुन्थ्यो। नेपालको संविधानले परिकल्पना गरेको सहकारी, सहअस्तित्वमूलक र समन्वयात्मक संघीय शासन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै संघीयताको संस्थागत सुदृढीकरण, प्रदेशको संवैधानिक अधिकारको प्रभावकारी प्रयोग, स्थानीय तहको स्वायत्तताको सम्मान, सुशासन, गुणस्तरीय सार्वजनिक सेवा प्रवाह तथा समावेशी र सन्तुलित विकास मार्फत समृद्ध नेपाल निर्माणमा योगदान पुर्याउने उद्देश्यले अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन 2083 सहभागी 7 वटै प्रदेशका मुख्यमन्त्रीहरूले हामीले साझा प्रतिबद्धता व्यक्त गरेका छौं, 9 वटा भनेर प्रतिबद्धता पत्रमा भनिएको छ।
3: ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले वर्तमान सरकार गठन भएताका 6 महिनामा आफूले गरेका प्रगति तथा उपलब्धि सार्वजनिक गरेको छ। मन्त्रालयले आज सार्वजनिक गरेको विवरणमा नीतिगत उपलब्धि, सिंचाई तथा जलस्रोत व्यवस्थापनमा गरेका प्रगति समेटिएका छन्। मन्त्रालयले आफ्नो प्रगति प्रतिवेदनमा विद्युत नियमन आयोग, विद्युत विकास विभाग, नेपाल विद्युत प्राधिकरण, बुढी गण्डकी जलविद्युत आयोजना, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड, विद्युत उत्पादन कम्पनी लिमिटेड, नलगाड हाइड्रो पावर कम्पनी लिमिटेड, वैकल्पिक ऊर्जा प्रवर्तन केन्द्र, जल तथा ऊर्जा आयोगको सचिवालय कार्यालय, जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र नेपाल मौसम विज्ञान विभागका लागि गरिएका काम पनि उल्लेख गरेको छ।
2: बूढी गण्डकी बाढीले उत्तरी गोर्खाको चुम नोब्री गाउँपालिकाका करिब 5,000 घर र धार्सेका करिब 4,000 घर विद्युतविहीन बनाएको छ। आइतबार उङली खोलाबाट आएको बाढीले चुन नोब्रीको जगत स्थित सिर्तिवास उहिया लघु जलविद्युत आयोजना बगाएर वडा नम्बर 3 र 6 विद्युत अवरूद्ध पारेको छ। बाढीले पुल बाटो र संचारमा समेत क्षति पुर्याउँदा उत्तरी गोर्खामा यतिखेर प्रशासनिक काम ठप्प छ भने एक गाउँबाट अर्को गाउँमा जान नसक्ने अवस्था बनेको छ।
3: अर्थ मन्त्रालयले भुटेकोशी बाढीले राजस्व संकलन प्रभावित हुने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्ष 2082-83 को वार्षिक अर्थ बुलेटिन सार्वजनिक गर्दै अर्थले खर्चको दायित्व बढ्ने, नाका बन्द हुने र कर छूट लगायत प्रावधानले चालू आर्थिक वर्ष 2083-84 स्रोतमा थप चाप पर्ने बताएको छ। मन्त्रालयले भुटेकोशी बाढी पछिको राहत तथा पुननिर्माण बजेटको 1/3 भन्दा बढ़ी हुने अनुमानले खर्चको दायित्व बढ़ाउने अनुमान गरेको छ। रसुवा तातोपानी नाका बन्द तथा कर छूट लगायत प्रावधानले राजस्वमा क्षति पुग्ने र यस्तै स्रोतमा चाप पर्ने अनुमान अर्थले गरेको हो।
2: यस वर्षको मनसून नेपालको सम्पूर्ण भूभागबाट पूर्ण रूपमा बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मनसून नेपालबाट पूर्ण रूपमा बाहिरिएको हो। यसअघि असोज 17 गतेका दिन सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट यस वर्षको मनसून बाहिरिन शुरू भएको थियो। नेपालमा मनसून बाहिरिने सरदर मिति अक्टोबर 2 भए तापनि यस वर्ष भने सरदर मिति भन्दा 12 ढिलो गरी बाहिरिएको छ। मनसूनको बहिर्गमन भइसकेपछि पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहन सक्ने भएकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिन महाशाखाले सर्वसाधारण तथा सबै सरकारवाला निकायमा अनुरोध गरेको छ।
3: भारत भ्रमण सकेर काठमाडौँ फर्कनु अघि गृहमन्त्री सुदन गुरूङ र भारतीय विदेश मन्त्री एस जयशंकर बीच भेट भएको छ। भारतीय विदेश मन्त्री जयशंकरले गुरूङसँग भेटेको तस्विर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्नुभएको छ। उहाँले भेट्दा खुशी लागेको पनि लेख्नु भएको छ। नेपालका गृहमन्त्री सुदन गुरूङसँग भेटेर खुशी लाग्यो, जयशंकरले लेख्नु भएको छ। गृहमन्त्री गुरूङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाड़ीको प्रयास बिमस्टेकको गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन भारत जानुभएको थियो। बैठकमा नेपाल, भारत, बंगलादेश, भूटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड सहित 7 सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्री सहभागी थिए। बैठकमा लागू पदार्थ ओसार पसार, मानव बीचबिखन, सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी, आतंकवाद, विपदजन्य सुरक्षा, साइबर अपराध लगायत अन्तर्देशीय एवं क्षेत्रीय सुरक्षा चासोका विषयमा सहकार्य प्रवर्धनका लागि छलफल भएको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो दसैँमा बेकुका सामान किन्दा 20,200 रुपियाँसम्म क्याश ब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिस वासरमा 2 वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।
1: ए भति, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
2: त्यसैले त राजा च्याउले खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन। My name

यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग मनैदेखि वाव।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिश वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।

0: बैठकलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। बैठकमा सहभागी सांसदका अनुसार दुवैजनालाई 48 घण्टाभित्र जवाब पेश गर्ने गरी स्पष्टीकरण सोध्ने निर्णय भएको छ। पाठकको सामाजिक विकास समिति सभापतिको जिम्मेवारी खोसिएको छ। उहाँलाई सभापतिबाट फिर्ता बोलाउने निर्णय भएको छ। एमाले मंगलबारको प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भएर बजेटको पक्षमा मतदान गर्न व्हीप जारी गरेको थियो, तर पाठक र थापा भने बैठकमा सहभागी हुनु भएन। थापाले मंगलबार नै बजेटप्रति असन्तुष्टि जनाउँदै सांसद पदबाट राजीनामा दिइसक्नु भएको छ। उहाँको राजीनामा सभामुख भीम बहादुर भण्डारीले होल्ड गर्नु भएको छ।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य संघीय निकायमा कार्यरत राष्ट्र सेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पत्राचार गरेको छ। मन्त्रालयले स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको व्यवस्था बमोजिम कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन सम्बन्धित निकायलाई समन्वय तथा सहजीकरण गर्न अनुरोध गरेको हो। पत्रमा विभाग, प्रतिष्ठान र अस्पतालमा कार्यरत राष्ट्र सेवा कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक पहल गर्न भनिएको छ। सरकारी सेवामा कार्यरत कर्मचारीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने उद्देश्यले मन्त्रालयले यस्तो पहल गरेको जनाएको छ।
0: इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक गरेको छ। इपीएस शाखाले सूचना जारी गरेर आगामी मंगिर 1 गतेदेखि सञ्चालन हुने कोरियन भाषा परीक्षा तालिका सार्वजनिक गरेको हो। यसपटक परीक्षामा 2 नयाँ क्षेत्र थप गरिएको छ। यसअघि उत्पादनमूलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रमा परीक्षा हुने गरेकामा यसपटकदेखि सेवा क्षेत्र र वन क्षेत्र थप भएका छन्। परीक्षा क्षेत्र अनुसार सञ्चालन हुनेछ। नोभेम्बर 17 सेवा क्षेत्र, 18 वन क्षेत्रमा परीक्षा हुनेछ। नोभेम्बर 20 कृषि तथा पशुपालन क्षेत्रको परीक्षा सञ्चालन हुने सूचनामा उल्लेख छ। यस्तै उत्पादनमूलक क्षेत्रको परीक्षा डिसेम्बर 11 शुरू हुनेछ। नोभेम्बर 17 शुरू हुने परीक्षा 2027 फेब्रुअरी 25 सञ्चालन हुने ईपीएस शाखाले जनाएको छ। यस पटकको परीक्षाका लागि 76,173 जनाले आवेदन दिएका छन्।
1: नेपालीको महान चाड बडा दशैंका अवसरमा काभ्रे पलाञ्चोक जिल्लाभर असोज 31 कार्तिक 9 गतेसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै फूलपातीदेखि पूर्णिमासम्म जिल्लाभित्र टिपर सञ्चालनमा पूर्ण रोक लगाएको जनाएको छ। जिल्ला सुरक्षा समितिको असोज 27 बसेको बैठकको निर्णय अनुसार असोज 31 कार्तिक 9 गतेसम्म जिल्लाभित्र टिपर सञ्चालन नगराउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिनुभयो। उहाँले दशैंका समयमा बीपी राजमार्ग र अरणीको राजमार्ग लगायत जिल्लाका प्रमुख सड़कमा सवारी साधनको चाप बढ़ने भएकाले सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न तथा यात्रुवाहक सवारी साधनको आवागमन सहज र सुरक्षित बनाउन उक्त निर्णय गरिएको बताउनु भएको छ। प्रशासनले तोकिएको अवधिभर टिपर सञ्चालन नगर्न नगराउन सम्बन्धित सबैमा अनुरोध गरेको छ।
0: नेपालबाट भारत जाने यात्रुले अब साथमा पावर बैंक बोक्न नपाउने भएका छन्। नेपाल एयरलाइन्सले सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो। भारत नागरिक उड्डयन महानिर्देशनालयको सर्कुलरले यस्तो व्यवस्था गरेको छ। अब भारतबाट वा भारततर्फ सञ्चालन हुने कुनै पनि उडानको क्याबिन ह्याण्डब्याग, चेक इन ब्यागेज वा कार्गोका रूपमा बोक्न पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME।

दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडा, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजी का घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइंडर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिश वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। बाजुराका किसानले स्याउ बिक्रीबाट 1,62,20,000 रुपियाँ आमदानी गरेका छन्। भदौ 15 गतेदेखि असोज मर्सान्तसम्म जिल्लाभित्र तथा बाहिर स्याउ बिक्री गरेपछि उनीहरूले सो आमदानी गरेका हुन्। यहाँको हिमाली, स्वामी कार्तिक र जगन्नाथ गाउँपालिकाका किसानलाई कर्णाली करी डोरले सहज बनाए पनि बुढी नन्दा नगरपालिकाका किसानलाई भने मार्तडी कोल्टी सड़क लामो समयदेखि अवरूद्ध हुँदा स्याउ ढुवानीमा शास्ति खेप्नु परेको छ। जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने मार्तडी कोल्टी सड़क समयमै सुचारू नहुँदा त्यहाँका स्याउ किसानलाई स्याउ बजारसम्म पुर्याउन निकै शास्ति खेप्नु परेको थियो। सड़क समयमै सुचारू भइदिएको भए सायद यो वर्ष करिब 2 करोड़सम्म आमदानी हुने कृषकहरूको भनाइ छ।
3: चालू आर्थिक वर्ष 2083-84 पहिलो दुई महिनामा 20 वाणिज्य ब्याङ्कले 17 अर्ब रूपियाँ नाफा कमाएका छन्। नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन र भदौमा 20 वाणिज्य ब्याङ्कले 17,01,40,00,000 रूपियाँ नाफा आर्जन गरेका हुन्। अघिल्लो वर्ष 82-83 भदौ सम्ममा यी ब्याङ्कले 16,59,00,000 रूपियाँ नाफा कमाएका थिए। अघिल्लो वर्षको तुलनामा यस वर्षको दुई महिनामा ब्याङ्कको नाफा 7.32% बढ़ेको हो। तथ्याङ्क अनुसार सर्वाधिक नाफा आर्जन गर्नेमा नबिल ब्याङ्क रहेको छ। चालू आर्थिक वर्षको भदौसम्म नबिल ब्याङ्कले 1,80,26,00,000 रूपियाँ नाफा आर्जन गरेको छ। यसै गरी दोस्रो धेरै नाफा आर्जन गर्नेमा ग्लोबल आईएमई ब्याङ्क रहेको छ। अघिल्लो वर्ष भदौसम्म यो ब्याङ्कले 1,62,82,00,000 नाफा आर्जन गरेकोमा यस वर्षको दुई महिनामा 4.07% बढ़ेर 1,69,45,00,000 रूपियाँ नाफा आर्जन गरेको छ। तेस्रोमा सर्वाधिक नाफा कमाउनेमा नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्क रहेको छ। चालू वर्षको भदौसम्म यो ब्याङ्कले 1,27,58,00,000 रूपियाँ नाफा आर्जन गरेको छ। सबैभन्दा कम नाफा आर्जन गर्नेमा नेपाल एसबीआई ब्याङ्क रहेको छ।
2: बुधबार शेयर बजार परिसूचक नेप्से 21.32 अंकले बढ़ेको छ। अघिल्लो कारोबार दिन 4.12 अंक बढ़ेको नेप्से आजको वृद्धिपछि 2,621 अंकमा कायम भएको छ। यो सहित लगातार 5 दिन शेयर बजार बढ़ेको छ। आजको बजार वृद्धिका लागि बैंकिङ समूहकै योगदान बढ़िरह्यो। बजारको सबैभन्दा ठूलो यो समूह सबैभन्दा धेरै 1.45% बढ़्यो। बजारको कुल पूँजीकरणमा बैंकिङ समूहको हिस्सा 25.44% रहेको छ।
3: अब विदेशका खबर। संयुक्त राष्ट्रसंघीय महासभाले नेपाल सहित 15 राष्ट्रलाई संयुक्त राष्ट्रसंघीय मानवाधिकार परिषदको सदस्यमा निर्वाचित गरेको छ। गोप्य मतदानबाट निर्वाचित राष्ट्रले सन् 2027 जनवरीदेखि 3 वर्ष कार्यकाल सम्हाल्नेछन्। निर्वाचित राष्ट्रमध्ये अफ्रिकी समूहबाट बुरूण्डी, घाना, नाइजेरिया र जाम्बिया तथा एसिया प्रशान्त समूहबाट जापान, जोर्डन, कुवेत र नेपाल छन्। त्यसैगरी पूर्वी युरोपेली समूहबाट मालदोभा र युक्रेन, ल्याटिन अमेरिका तथा क्यारिबियन समूहबाट ब्राजिल, डोमिनिकन रिपब्लिक र उरुग्वे तथा पश्चिमी युरोपेली र अन्य राष्ट्रको समूहबाट जर्मनी र आयरल्याण्ड निर्वाचित भएका छन्।
2: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डमा ठूलो परिमाणमा तेल, ग्यास र खनिज पदार्थको चाँडै खोजी शुरू हुने दावी गरेका छन्। ट्रम्पले ग्रीनल्याण्डमा विश्वका अन्य भूभागको तुलनामा सहजै उत्खनन गर्न सकिने तेलको मात्रा धेरै रहेको केपीकेले बताएको उल्लेख गरेका छन्। उनले ग्रीनल्याण्डलाई अमेरिका र युरोपको रक्षा तथा सैन्य रणनीतिका दृष्टिले अत्यन्तै महत्वपूर्ण भूभागका रूपमा व्याख्या गरेका छन्।
3: युक्रेनको राजधानी कियेभमा रूसी ब्यालिस्टिक क्षेपास्त्र आक्रमणमा परि एकजनाको मृत्यु भएको छ भने 6 घाइते भएका छन्। युक्रेनी राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले गैराती भएको आक्रमणपछि पश्चिममा सहयोगी राष्ट्रहरूबाट पूर्व सूचना प्राप्त नभएको बताएका छन्। उनका अनुसार यसै साता युक्रेनमा यस प्रकारको आक्रमण दोस्रो पटक भएको हो।
2: अब अब खेल खबर विश्व एसियन गेम्सका पदक जित्न सफल खेलाड़ी प्रशिक्षक तथा व्यवस्थापकले सरकारबाट पुरस्कार पाएका छन्। सरकारले खेलकुद विकास नियमावली अनुसार नेपाललाई पदक जिताउन सफल गराएका तेन्जिङ शर्मा र महिला कबड्डी टोली सहित प्रशिक्षक र व्यवस्थापकको खातामा पुरस्कार रकम जम्मा गरिदिएको हो। यसअघि 23 असोजमा बसेको मन्त्री परिषद बैठकले पदक विजेता खेलाड़ीलाई पुरस्कार दिने निर्णय गरेको थियो, जस अनुसार तेन्जिङले 6,50,000, उनका प्रशिक्षक कुशल श्रेष्ठले 1,30,000 र व्यवस्थापक युवराज लामाले 65,000 पाएका छन्। कबड्डी टोलीका खेलाड़ीले जनै 1,95,000, मुख्य प्रशिक्षक पार्वती राईले 1,30,000, सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधारीले समान 65,000 पाएका छन्। बड़ा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा सबै नेपालीमा खुशी, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खाना, खाजा, नास्ता र बास बस्नको लागि सधैं सम्झनुहोस्। प्रोप्राइटर चन्द्रबहादुर नेउपाने, जलजला होटल परिवार, 556 वाना बजार, सङ्खुवा सभा।
4: दुई हजार 83 सालको दशैं तिहारको पावन अवसरमा समस्त ग्राहक वर्ग लगायत सबै नेपालीहरूमा सुस्वास्थ्य, दीर्घायु एवं खुशी, शान्ति, ऐश्वर्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। स्वास्थ्य परामर्शका लागि सम्झनै पर्ने नाम चन्द्रहाङ लिम्बु, सुमित्रा लिम्बु, जिना फार्मेसी, चैनपुर 6, भीमसेन थान। सम्पर्क नम्बर 98424-1159।
5: सूचना सूचना सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभा,
5: जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी
6: र जोन सम्पर्क एकाइ दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
7: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
8: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
7: कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि।
8: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भएको अनुसार लक्ष्य संख्या 19,
7: बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
6: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 2, बजेट रु 4,20,000, अनुदान रकम तथा भुक्तानी प्रक्रिया।
5: प्रस्तावको कुल लागतको बढ़ीमा 50%।
7: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा। कार्यक्रम कार्यान्वयन इकाई सङ्खुवा सभाको वेबसाइट
6: www.pmamp.sankhuwasabha.gov.np
7: बाट प्राप्त गर्न सकिनेछ।
8: आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नागरिकताको प्रतिलिपि,
7: कार्यक्रम सञ्चालनका लागि जग्गाधनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गाधनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित
9: संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि।
5: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
8: स्थायी लेख नम्बर प्रमाण पत्रको प्रतिलिपि,
5: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र, थप जानकारीको लागि सम्पर्क नम्बर 0295568555, 98520558079 संखुवा सभा र 0294209950, 98207373776 भोजपुर। स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण, विशिष्टीकरण र औद्योगिकीकरण, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा।
10: दशैं तिहार र छठ पर्वको अवसरमा सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना।
11: समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: मिनी टिलर खरिद गरेर गोरु पाल्ने झन्झटबाट मुक्त बन्नुहोस्। ग्राहकहरूको मागलाई ध्यानमा राखेर कृषि यान्त्रीकरण सामग्री पसल तुमलिङ टारले आवश्यक सम्पूर्ण साइजका मिनी टिलर, जमिन जोत्ने हाते ट्याक्टर, माग बमोजिम उपलब्ध गराइरहेकोले कृषक महानुभावहरूले तुरन्त सम्पर्क गर्नुहोला। मिनी टिलरका साथमा कुटानी पिसानी सम्बन्धी विभिन्न प्रकारका मिल मेसिनरी सामानहरू, चोकर बनाउने मेसिन, जुस उत्पादनका लागि आवश्यक मेसिन, बाली गोडमेल र घाँस काट्नका लागि आवश्यक औजारहरू आवश्यक भएमा पनि सम्झनुहोला। साथमा कृषि कार्यमा प्रयोग हुने मिल मेसिनरी सामानहरूको पार्ट पूर्जा आवश्यक भएमा र मरमत गर्नु परेमा सधैँ सम्झनुहोस्।
12: प्रोप्राइटर कृष्ण थापा 98193878811, कृषि यान्त्रीकरण सामग्री पसल तुमलिङ टार बोर्डिङ स्कूल अगाडि।

बडदशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा सबै नेपालीमा खुशी, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। थान कपडा, रेडीमेड कपडा, सर्टिङ सुटिङका कपडा, विद्यालय पोसाक, लेडिज तथा जेन्ट्स आइटमका नयाँ डिजाइनदार कपडा, बाल बालिकाका लागि आवश्यक सम्पूर्ण आइटमका कपडा, सिरक, डसना लगायत जस्तो सुकै कपडा आवश्यक भएमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर विनोद पोखरेल, मामा होलसेल वस्त्रालय, 557 बिहिबारे बजार, सम्पर्क नम्बर 9840079772।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खाँदबारी नगरपालिका कार्यालयको सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ।
2: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने। यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
0: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
2: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
0: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
2: म्यागभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा एन 2075 दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
0: निमित्त प्रमुख प्रशासकीय अधिकृत खाँदबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 029560250, 029560141 र 029560341।
3: सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम सङ्खुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खाँदबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, राम प्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
0: साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम:
3: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
0: सुन्तला जोन सङ्खुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खाँदबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, सुकिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र, भोजपुर नगरपालिका 3-4, टेम्के मयुङ गाउँपालिका 2-3-5-7-8, सडानन्द नगरपालिका 1-2-3-4-5-6-7-8-10-11-12-13-14, रामप्रसाद राई गाउँपालिका 5-6, सालपासिलिछो गाउँपालिका 2-3-4-6।
3: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैँचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
0: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
3: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62-855 सङ्खुवा सभा, 0294-20-49 भोजपुर,
3: नवीन कुमार डागी 98-520-55-079 सङ्खुवा सभा, जुनिता राई 98-520-77-376 भोजपुर।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 साउन 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
0: आवश्यक कागजातहरू नागरिकता प्रमाणपत्रको फोटोकपी 1 प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 दफा 3 र 10 प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेशन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्षमाथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेकका सम्पूर्ण लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेशन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र 1 प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस 1 प्रति, बाल पोषणको हकमा जन्मदर्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी 1-1 प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम। थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन बिसुङके 98520-58129, वडा सचिव उपेन्द्र भट्ट 98520-04-00 सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाखरीबास एफएम 104 MHz। पाखरीबास एफएम समय सूचक, यो पाखरीबास एफएम को समय हो। अहिले साँझ 7 बज्यो।
3: आस्था सुन चाँदी गहना पसल 5 खपन्चा लिङलिङको शाखा अब 5 खपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा।
4: 1 नम्बर सुन र असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला, झुम्का, मंगलसूत्र, शिरमा लगाउने जुन तारा, पुराना डिजाइनका माडवारी, नौगेडी, ढुङ्ग्री, बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा, पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 5 खपन्चा लिङलिङ बजार।
3: प्रोप्राइटर खड्ग विश्वकर्मा।
5: सम्पर्क नम्बर 98423-65-082।
4: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शङ्कर।
6: फोन नम्बर 98113-96-97।
7: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
6: पुरानो ग्यास्ट्रिक अल्सर, हर्सा, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्मरोग, चिनी रोग, टन्सिल, बाथ, हाडजोनी, नसा, नाक कान घाँटी, दम पिनास, तल्ल पेट दुख्ने, महिनावारी गडबडी भएको, हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर, पाठेघर सम्बन्धी बाजुपनको समस्या, हात झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी, इसिजी, एक्सरे, भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 029570292, 98423-45019 र 98146-51188। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभात मेडिकल चैनपुर नगरपालिका 6 सङ्खुवा सभा।

0: डिआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डिआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332, 98421-12249।

0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्षसँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खादबारीमा बुझेर आएको बहिनी।
0: ए हो र, के बुझ्नुभयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल छापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: अनि अरू के गर्ने नि?
1: कर पार्टी र अन्तशुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कारोबार स्थलमा राख्नु पर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरी राख्नु पर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नुपर्ने रहेछ नि। सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने रहेछ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विकार पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य ब्याङ्क खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ETDS पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाइ?
1: ए अँ, छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यसै गर्न भन्छु।
1: जनहितका लागि करदाता सेवा कार्यालय खादबारी।
0: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 98537817 र 029568017।

0: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन,
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: आते ट्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार,
3: सम्पर्कका लागि फोन नम्बर 9819378811।
4: सम्पूर्ण किसिमका इलेक्ट्रोनिक सामानका साथमा घडी, रेडियो, विभिन्न कम्पनीका मोबाइलहरू, मोबाइल पार्ट्स, मोबाइल मर्मत, फोटो खिच्न, फोटो धुलाई गर्न, फोटो फ्रेमिङ, सिसा फ्रेमिङ, फोटो कपी, लेमिनेसन, प्रिन्टिङ, स्क्यानिङ, लेमिनेसन, कस्मेटिक आइटमका सम्पूर्ण सामानहरू, नाइलन छाप, प्रिन्ट छाप लगायत जस्तो सुकै सेवा आवश्यक भएमा वाना बजारमा एउटै छानामुनि सम्पूर्ण काम। साइरस इलेक्ट्रोनिक्स पसल, पाँचकपन नगरपालिका, वाना बजार, सङ्खुवा सभा। प्रोप्राइटर सुमन श्रेष्ठ, 9823445630।

Una broma. Bueno,

बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू आफन्त इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। 24 क्यारेट सुनका गहना असली चाँदीका गहना बनाउनु परेमा र पुराना सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर गम बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचादी हस्तकला उद्योग, खाँदबारी 1 भानुचोक सङ्खुवा सभा। सम्पर्क नम्बर 98423 65 631 र 98070 13 265।

0: What an amazing opening, Rajesh Pal Rai. Rai is king. Welcome to Nepal Idol Rajeshji.
1: सम्पूर्ण नेपालीमा विजया दशमी तथा दीपावली 2083 को हार्दिक मंगलमय शुभकामना. यो दशैं तिहार सबैको शुभ रहोस्.
2: पशुको कृत्रिम गर्भाधान एआई गराउनका लागि तुमलिन्तार भेट्स फर्मा. पशुको स्वास्थ्यको साथी किसानको विश्वास. पशुको स्वास्थ्य हाम्रो प्रतिबद्धता. गुणस्तरीय सेवा हाम्रो बाचा. हाम्रा सेवाहरू पशुको कृत्रिम गर्भाधान एआई गराउने, गुणस्तरीय औषधि, खोप तथा भिटामिन सप्लिमेन्ट तथा टोनिक, पशु स्वास्थ्य परामर्श सेवा, उचित मूल्यमा भरपर्दो सेवा. प्रोप्राइटर नरध्वज भण्डारी. सम्पर्क 9815087908, 9763785770. सुरेश भण्डारी. सम्पर्क 9800906516, 9860376996. हामी कहाँ पशुहरूको सम्पूर्ण औषधि, खोप, भिटामिन सप्लिमेन्ट तथा पशु स्वास्थ्य सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध छ. साथमा तरकारी, बिउ र विषादी समेत सुपथ मूल्यमा बिक्री गरिन्छ.

मेरो जीवनको अत्यन्तै मिठो खुसीको पल थियो जब पहिलोचोटि मेरी प्यारी छोरीलाई आफ्नो काखमा लिएकी थिए। त्यो दिन अझै पनि सम्झने गर्छु, मेरो मुहारमा छाएको मुस्कान आँसुको थोपा बनेर आँखाबाट छछर्किएको थियो। दैवको लीला पनि विचित्रताले भरिएको छ। सरस्वतीको वरदान स्वरूप मलाई अनमोल उपहार त दिनुभयो, तर अधुरोपन अपूरोपन राखेर दिनुभयो। बस म हिम्मत हार्ने छैन। जीवनको यो अपूर्ण इतिहासलाई म आफ्नो कर्मले पूर्ण बनाएरै छाड्नेछु, किनकि उड्नु छ माथि आकाशमा त्यो बादल निहाराएर रमाएर।

बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग, आफन्त, इष्टमित्र एवं समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। किराना सम्बन्धी सामानहरू, खाद्यान्न सामान र चिसो पेय पदार्थहरू थोक तथा खुद्रा मूल्यमा खरिद गर्नु परेमा सधैं हामीलाई सम्झनुहोस्। सामानहरूको होम डेलिभरी गर्नका लागि समेत उत्सव एण्ड सौरभी स्टोर, तुमलिङटार एयरपोर्ट मेन गेटको पूर्व लाइन। प्रोप्राइटर उमेश बस्नेत, सम्पर्क 98 5251 7337 र 98 020 51 7337। बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू, आफन्त, इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ चौकस, जाली, खापा सहित घरायसी तथा अफिसियल गुणस्तरीय फर्निचरहरू तयार गरिन्छ। प्लाइवुड चाहिएमा र होम सर्भिस सेवा आवश्यक भएमा सधैं हामीलाई सम्झनुहोस्। प्रोप्राइटर सूर्य बहादुर नरेश तामाङ, पवित्र फर्निचर उद्योग, खाँदबारी 7, मंगला देवी थान। सम्पर्क 0295 61 036 98 421 0854।

0: दशैं तिहार र छठ पर्वको सबैमा शुभकामना। चाडपर्व खुशी साथ मनाऊ।
1: किराना सामान, खाद्यान्न सामान र चिसो पेय पदार्थहरू होलसेल मूल्यमा खरिद गर्न र घर घरमा सामान ढुवानी गर्न सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर धनबहादुर तामाङ, सबिना जिमी तामाङ, निकिता किराना पसल, साथमा मिशन ट्रेड एण्ड सप्लायर्स, तुमलिङ टार बोर्डिङ अगाडि। सम्पर्क 98424447062,
2: 98044589099।

0: दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग आफन्त इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हामी कहाँ खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा, रंगरोगन र हार्डवेयरका सम्पूर्ण सामानहरू उपलब्ध छ। साथमा गिट्टी बालुवा आवश्यक भएमा र ढुवानी गर्नु परेमा होम डेलिभरीको समेत व्यवस्था गरिएको छ।
1: धानको तेल पाइदो रहेछ है यहाँ चाहिँ।
0: प्रोप्राइटर धन बहादुर रसाईली, सम्पर्क 98-520-51-753।
2: प्रज्वल ट्रेडर्स, हातबारी नगरपालिका, वडा नम्बर 3, मंगला देवी थान, सङ्खुवा सभा।

0: दशैं तिहारको शुभकामना सबै नेपालीहरूमा खुशी शान्ति र उत्तरोत्तर प्रगति होस्।
1: गुणस्तरीय एकदिने ब्रोइलर कुखुराको चल्ला, आँस, टर्की, बट्टाई, कालिजका चल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई भैँसी, बाख्रा, बन्दुरको दानाका साथमा निजो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा
2: कटवाल स्टोर र सगरमाथा मासु पसललाई सधैँ सम्झनुहोस्।
1: यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको व्यवस्था समेत रहेको छ। खुद्रा र होलसेल सामान खरिदका लागि सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खाँदबारी, सङ्खुवा सभा,
2: साथमा सगरमाथा मासु पसल समेत सञ्चालनमा रहेको सहर्ष जानकारी गराउँदछौ।
1: किराना सामान, खाद्यान्न सामान, चिसो पेय पदार्थ, कुखुराको चल्ला र पशुको आहार दान आवश्यक भएमा होम डेलिभरी सेवा समेत लिन सक्नुहुनेछ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खाँदबारी एक टोडीखेल बस पार्कको हाइवे सँगै ठूलो घरमा रहेको पसल। प्रोप्राइटर बलराम कटवाल 98 6 21 38 393, ईश्वरी कटवाल 98 4 21 07 629 र 029 560 508।

0: तपाईँलाई तयारी सुन र खरिद चाबीका गहना आवश्यक छ या पुरानो सुन रिफन्ड गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। चैनपुर छ, चैनपुर बजार त्रिचोक, प्रोभाइडर पदम रसाइली, ममता रसाइली। सम्पर्क 9861 37744 र 9153 87 775।
1: के को अवरोध हो यो बाटो बाटो फेरि?
2: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
3: निकिता किराना पसल नै किन?
1: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
3: ग्राहकहरूको घर घरमा सामान भुवानी गर्नका लागि विश्वासिलो माध्यम।
2: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
3: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 9842 44 47 62।
1: निकिता किराना पसल तुम्लिङ्गार, गोल्डन स्टार होल सँगै जोडिएको घर।
4: प्रोप्राइटर सबिना दिने तामाङ, सम्पर्क नम्बर 9804458989। मिसन टेरेन सप्लायर्स,
1: हातबारी 9, तुम्लिङ्गार, सङ्खुवा सभा।

0: ठेक्का त ट्याक्रक्क मिले। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
1: त्यसका लागि मङ्गला देवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खातबारी तीन मङ्गला देवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 9852517353 र 0295605353।

0: गहना प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खादबारी नौ तुमलिङटार खाद्य संस्थान अगाडि। सम्पर्क 029575045 9842046156।
0: मनदेखि मन पराएका डिजाइनहरूको लागि
3: यो पार्थिवास एफएमको समय हो, अहिले रातको 8 बज्यो।
4: चाहे भोटबाट झर्दा होस्, चाहे तराईबाट उक्लदा, सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 MHz, खातबारी 3 झरीथुम्का संखुवा सभा।
5: सम्पूर्ण करदाताहरूमा खातबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083/3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: साथमा ल्याउनु पर्ने कागजातहरू:
5: नेपाली नागरिकताको प्रमाण पत्र,
6: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
5: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
6: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
5: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
6: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
5: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
6: खागबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, माने भन्ज्याङ, संखुवा सभा।

0: सम्पूर्ण करदाताहरूमा खागबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
1: खागबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: साथमा ल्याउनु पर्ने कागजातहरू:
1: नेपाली नागरिकताको प्रमाण पत्र,
0: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
1: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
0: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
1: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
0: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
1: जग्गाको नापी नक्सा,
0: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
1: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
0: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनुहुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खागबारी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुणथान सङ्खुवा सभा।

0: दशैं तिहार र छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। बिजुलीको सामान, पेन्टिङ रङ, सबै प्रकारका पाइपहरू र किराना सामान एउटै छानामुनि। मिनु आइरन स्टोरमा यहाँहरूलाई स्वागत छ। हामी कहाँ गुणस्तरीय रड र पाताहरू पाइन्छ। झ्याल, ढोका र ग्रिलका सामानका लागि हामीलाई सम्झनुहोस्।
1: अलैची खरिद बिक्री, कामाख्या ग्यास र हुलास जस्ता पाताका लागि सधैँ सम्झनुहोस्।
0: मिनु आइरन स्टोर, चैनपुर 7, सङ्खुवा सभा। प्रोप्राइटर पासाङ शेर्पा।

0: आर्थिक समृद्धि र समाज रूपान्तरणका लागि अरुण उपत्यका भित्रको फरक आवाज पाखरीवास एफएम 104 MHz सधैँ।
1: दशैं तिहार र छठ पर्वको अवसरमा सबै नेपालीहरूमा हार्दिक शुभकामना।
2: हामी कहाँ छापावाला एक नम्बरी सुन र चाँदीका गहनाहरू पाइनुका साथै पुरानो सुनलाई रिफाइन गरी एक नम्बर बनाइन्छ। प्रोप्राइटर सुजन धमला 98243456142 98190050 69। नवबुद्ध ज्वेलर्स तुमलिङटार शंखुवा सभा। बड़ा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा समस्त ग्राहक महानुभावहरू आफन्त इष्टमित्र लगायत सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। 24 क्यारेट सुनका गहना असली चाँदीका गहना बनाउनु परेमा र पुराना सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर खड्ग विश्वकर्मा आस्था सुन चाँदी गहना पसल 5 को 54 लिङलिङ बजार। सम्पर्क नम्बर 98421 48 032 साथै हाम्रो शाखा 5 को 56 वाना बजारमा समेत रहेको छ। वाना बजार सम्पर्क अर्जुन शंकर 98424 27 421।

0: बैसै फुलेको भन्छन् सबैले राम्रो फुल फुलेको भन्दा नि बैसै फुलेको।
1: नमस्कार, म गायक तथा संगीतकार सुरेन्द्र फुलाइमगर।

0: हाम्रा सबै ग्राहक मानुभावहरूमा दशैं तिहार र छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रा सबै शुभचिन्तकहरूमा खुशी, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: यहाँ सम्पूर्ण मोटर बाइक मर्मत गर्नुका साथै स्पेयर पार्ट पनि सुफत मूल्यमा पाइन्छ। मोटरसाइकल वास गर्न, मोटरसाइकल मर्मत गर्न, मोटरसाइकलका विभिन्न पार्ट पूर्जाहरू परिवर्तन गर्न
0: प्रोप्राइटर अमित चौधरी, वसुधा मोटरसाइकल वर्कसप,
1: खाँदबारी नगरपालिका कार्यालय र वेलफेयर डाँडाको ठिक बीचमा हाइवेसँग सड़क मुनि रहेको मोटरसाइकल वर्कसप।
0: सम्पर्क नम्बर 9840284915। याद राख्नुहोस् है, शङ्खचौरमा 15 वर्ष भन्दा बढी समय निरन्तर मोटरसाइकल मर्मतको क्षेत्रमा ख्याति कमाइरहेको अत्यन्तै दक्ष मिस्त्री अमित चौधरीको मोटरसाइकल वर्कसप वसुधा मोटरसाइकल वर्कसप। यहाँ पाइने सामान र सेवामा समेत अत्यन्तै सहुलियत दरले कायम गरिएको सबैलाई जानकारी गराउँछ।